नमस्कार, शुभ प्रभात। मेडुमेपको 213.77 मीटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता, आज विक्रम सम्बत 2083 सालको जेठ 23 गते

उपनिषदमा भनिएको छ, सत्यलाई प्रमाणको आवश्यकता पर्दैन, समयमै यसको साक्षी बन्छ। आउनु श्रोता, प्रातकालको यो पवित्र घड़ीमा प्रस्तुत छ कार्यक्रम भक्ति प्रभात।

श्रोता कार्यक्रम भक्ति प्रभातमा आध्यात्मिक आनन्दको अनुभूति गरौं भक्तिमय भजन श्रवण गरेर पण्डित जसराजको स्वरमा।

स्वत आध्यात्मिक आनन्दको अनुभूति भइरहेको छ, आन्तरिक शक्तिलाई चिन्ने परमानन्दको अनुभूति भइरहेछ। पण्डित जसराजको स्वरमा भक्तिमय चरण कार्यक्रम भक्ति प्रभातमा सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

श्रोता, प्रार्थना केवल शब्द होइन, उच्चारण होइन, तर शुद्ध हृदयको अनुभूति हो। यहाँले श्रवण गर्नु भएको थियो पण्डित जसराजको स्वरमा भक्तिमय भजन कार्यक्रम भक्ति प्रभातमा। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। श्रोता, सुन्नुहोस् आजको अधिवेशनमा प्रस्तुत गरिने कार्यक्रमहरूबारे संक्षिप्तमा जानकारी। अहिले केही क्षणपछि 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले संस्कृत अनि हिन्दीमा समाचार। 7:05 लिएर आउनेछौ सदा झैं कार्यक्रम गोल्डन मेलोडीज, पुराना हिन्दी फिल्मी गीतहरूको संगालो रहनेछ। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार। 7:35 पालो रहनेछ सदा झैं कार्यक्रम प्रणाम सिक्किमको। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ क्रमैले हिन्दी अनि अंग्रेजीमा समाचार। अनि 8:30 आकाशवाणीको शिलङ केन्द्रबाट पूर्वोत्तर समाचार अंग्रेजीमा। 8:40 यहाँलाई मनोरञ्जन गराउनेछौ नेपाली आधुनिक गीतहरू सुनाएर कार्यक्रम गीतिमालामा। श्रोता, 9 बजे

श्रोता सुनिरहनु भएको छ पुराना हिन्दी फिल्मी गीतहरूको संकालो कार्यक्रम गोल्डन मेलोडीज। श्रोता अघिल्लो गीत लिएका छौं मेरा फिल्मबाट। गुलजारले निर्माण गर्नुभएको यो चलचित्र मेराको जीवनमा आधारित छ, जो एक हिन्दू सन्त कवि थिइन् जसले भगवान कृष्णप्रतिको भक्ति प्रेमको खोजीमा सम्पूर्ण राजसी सुख सुविधालाई त्याग गरेकी थिइन्। सुनौ कार्यक्रमको यो कोशीले चेतना र आत्मा जागृतिमा समाहित चलचित्रको यो गीत, जुन फिल्ममा हेमा मालिनी र विनोद खन्नाले भूमिका निर्वाह गर्नुभएको थियो। यो गीत सुनौ, जो तुम तोड़ पिया।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोतामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं, जसलाई यहाँले एफएम कञ्जनजङ्घाको 103 मेगाहर्ज न्यूज अन एयर मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गोल्डन बालुरीज। आउनु श्रोता, अघिल्लो गीत लिएका छौं नटवरलाल फिल्मबाट हिन्दी हास्य चलचित्र नटवरलाल लाई निर्माण गर्नुभएको थियो टोनी ग्लाडले। यस चलचित्रको निर्देशन राकेश कुमारले गर्नुभएको हो। चलचित्रमा अभिनेता अमिताभ बच्चन, रेखा अजित, कादर खान र अमजद खानले मुख्य किरदार निभाउनु भएको थियो भने यस फिल्मलाई संगीत दिनुभएको थियो राजेश रोशनले। सुनौ शब्द रचना हो आनन्द बक्सीको कार्यक्रमको यो अखिलो कोशेली।

हस्त श्रोता सबैलेको आवाजमा सजिएको यो कौशली सँगै कार्यक्रम गोल्डन मेलोडिजको निर्धारित समय समाप्त हुन लागेको छ। यतिखेर बिहानको 7:25 भइरहेको छ। यहाँलाई आकाशवाणीको खरसाङ केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ नेपालीमा समाचार।

0: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा कारगिलका विद्यार्थीहरू र दिव्यांग भएका बालबालिकाहरूको समूहलाई भेट्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक संकट बीच पनि भारतीय अर्थव्यवस्थाको जग असाधारण रूपमा बलियो रहेको बताउनु भएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी पाँच वर्षमा भारतले आफ्नो समुद्री उत्पादहरूको निर्यातलाई 8 अरब डलरबाट बढ़ाएर 36 अरब डलर पुर्याउने लक्ष्य राख्नुपर्ने बताउनु भएको छ। भारतीय शान्तिदूत मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले 2025 प्रतिष्ठित संयुक्त राष्ट्रिय सैन्य लैंगिक समानता समर्थक पुरस्कार प्रदान गर्नुभएको छ। अनि रूसका राष्ट्रपति व्लादिमिर पुतिनले भारतलाई 5औं पुस्ताको स्टेल्थ लड़ाकु विमान सुखोई SU-57 प्रस्ताव गर्नुभएको छ र भारतमा यसको संयुक्त उत्पादनको प्रस्ताव पनि गर्नुभएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा कारगिलका विद्यार्थीहरू र दिव्यांग भएका बालबालिकाहरूको समूहलाई भेट्नुभयो। यो समूहले राष्ट्रिय एकता भ्रमणको एक भागको रूपमा राष्ट्रपति भवनको भ्रमण गरेको थियो। राष्ट्रपतिले सामाजिक सञ्जालमा भेटघाटको झलक साझा गर्नुभयो र विद्यार्थी अनि बालबालिकाहरूलाई उनीहरूको भविष्यको प्रयासको लागि शुभकामना दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक संकट बीच पनि भारतीय अर्थव्यवस्थाको जग असाधारण रूपमा बलिरहेको बताउनु भएको छ। उहाँले भन्नुभयो, देशले वित्त वर्ष 2025-26 7.7% बलियो वृद्धि दर्ता गरेको छ। श्री मोदीले हिज साँझ दमनमा लगभग 2,970 करोड़ रूपियाँ को विकास परियोजनाहरूको श्रृंखलाको उद्घाटन गर्नुभयो। यस अवसरमा एक विशाल जमघटलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, भारत विश्वको सबैभन्दा छिटो बढ़ने अर्थव्यवस्थाहरूमध्ये एक हो। उहाँले देश गरीबहरूका लागि व्यापक पूर्वाधार विकास र कल्याणकारी योजनाहरूलाई प्राथमिकता दिँदै सुधारको बाटोमा अगाडि बढ़न नागरिकहरूलाई आश्वासन दिनुभयो।
1: भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है और ये दुनिया में तेज गति से आगे बढ़ने वाली बड़ी इकोनॉमी है।
0: ऊर्जा क्षेत्रमा आत्मनिर्भरतामा जोड़ दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, विश्व हरियाली भविष्यतर्फ अघि बढ़िरहेको छ। उहाँले भन्नुभयो, भारतले आर्थिक विकास र पर्यावरण संरक्षण बीच सन्तुलन कायम गरेर यस दिशामा सक्रिय रूपमा अग्रणी भूमिका खेलिरहेको छ। यसअघि श्री मोदीले सूरतमा 18,000 करोड़भन्दा बढ़ीको विभिन्न पूर्वाधार परियोजनाहरूको उद्घाटन गर्नुभयो। यस अवसरमा प्रधानमन्त्रीले भारतको कुल नवीकरणीय ऊर्जा क्षमता 250 गिगावट रहेको जानकारी दिनुभयो र गुजरातले 50 गिगावट योगदान पुर्याउँदछ। यो देशको हरित ऊर्जा हिस्साको 5 भागको एक महत्वपूर्ण हिस्सा हो। वहाँले गुजरात सौर्य ऊर्जाबाट हरित हाइड्रोजन र हरित अमोनियामा परिवर्तन गरी ऊर्जामा आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्न तयार रहेको

0: बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व पर्यावरण दिवसमा 5 करोड़ भन्दा बढ़ी रूख रोपेकोमा उत्तर प्रदेशका जनतालाई बधाई दिनुभएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सामाजिक सञ्जाल पोस्ट शेयर गर्नुहुँदै श्री मोदीले भन्नुभएको छ, एक पेड़ माँ के नाम अभियानको उल्लेखनीय सफलताले आजका मानिसहरू पर्यावरण संरक्षण गर्न पूर्ण रूपमा प्रतिबद्ध छन्। वहाँले विश्वास व्यक्त गर्नुभयो कि यस्ता पहलहरूले उत्तर प्रदेश र सम्पूर्ण देशको हरियाली भविष्य निर्माणमा लामो यात्रा गर्नेछन्। वहाँले भन्नुभयो, यसले देशका प्रत्येक नागरिकलाई प्रेरणा दिदछ। यसैबीच आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माको सामाजिक सञ्जाल पोस्ट शेयर गर्नुभयो वहाँले, र जसमा पर्यावरण दिवसमा आसामले जनताको 1 करोड़ 2 लाख भन्दा बढ़ी रूख रोपेको रिपोर्ट गर्नुभयो। प्रधानमन्त्रीले आसामका जनता र विशेष गरी राज्यको महिला शक्तिलाई बधाई दिनुभएको छ। वहाँले दिगो ग्रह सृजना गर्ने दिशामा यस प्रयासमा नेतृत्व लिएकोमा उनीहरूको प्रशंसा गर्नुभयो। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी 5 वर्षमा भारतले आफ्नो समुद्री उत्पादहरूको निर्यातलाई 8 अरब डलर भन्दा बढ़ाएर 30 अरब डलर पुर्याउने लक्ष्य राख्नुपर्ने बताउनु भएको छ। विशाखापत्तनममा 2 दिवसीय राष्ट्रिय कार्यशालामा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै वहाँले माछा पालन क्षेत्रको लागि विश्वव्यापी बजारमा पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। वहाँले भारतले विगत 3.5 वर्षमा रेकर्ड 9 स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गर्नुभयो, जसले 38 देशका बजारहरूमा अवसरहरू खोलेको छ र विश्वभरिका उपभोक्ताहरूलाई भारतीय माछा उत्पादहरूको पहुँच सुनिश्चित गरेको छ। मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रंजन सिंहले विश्वव्यापी माछा उत्पादमा भारतको हिस्सा 8.8% रहेको बताउनुभयो। यसैबीच खाद्य प्रशोधन उद्योग मन्त्री चिराग पासवानले समुद्री खाना प्रशोधन क्षेत्रमा विशाल सम्भावनाको बारेमा पनि प्रकाश पार्नुभयो। यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्यले देशको समुद्री खाद्य निर्यातमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्रालयले 2026 अहिलेसम्म अमेरिकाबाट 1076 करोड़ भारतीय नागरिकहरूलाई भारत फर्काएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जेसवालले 2025 अमेरिकाबाट 3567 भारतीय नागरिकलाई देश फर्काएको बताउनुभयो। वहाँले अप्रवासन र आवागमनका सम्बन्धमा दुई देशबीच छलफल भइरहेको बताउनुभयो। वहाँले यो पनि भन्नुभयो, मुख्य उद्देश्य अवैध अप्रवासन रोक्नु र कानूनी अप्रवासनलाई प्रतिकूल असर नपर्ने कुरा सुनिश्चित गर्नु हो। श्री जयसवालले देशमा अवैध रूपमा बसोबास गर्ने विदेशीहरूलाई सम्बोधन गर्न कानूनी कार्यवाही गरिएको बताउनुभयो। वहाँले भन्नुभयो, अवैध बंगलादेशी नागरिकहरूको देश निकालाको लागि द्विपक्षीय व्यवस्था अप्नाइएको छ। भारतले यी व्यक्तिहरूको राष्ट्रिय प्रमाणित गर्न बंगलादेशबाट सहयोग खोज्छ र त्यसपछि मात्र देश निकाला प्रक्रिया अगाडि बढ्छ। वहाँले भन्नुभयो, यीमध्ये धेरै अनुरोधहरू अझै पनि बंगलादेशसँग विचाराधीन छन्। श्री जयसवालले भन्नुभयो, रूस र भारतको बलियो लामो समयदेखिको रक्षा सम्बन्ध छ। भारत र अमेरिका बीचको व्यापार सम्झौताको बारेमा श्री जयसवालले अमेरिकी प्रमुख वार्ताकारले यस महिनाको 1 देखि 4 तारीकसम्म एक प्रतिनिधि मण्डलसहित भारतको भ्रमण गर्नुभएको बताउनुभयो। वहाँले चर्चा सकारात्मक र रचनात्मक भएको पनि बताउनु भएको छ।
1: The negotiating team which came from
2: बातचीत करने वाली टीम यूनाइटेड स्टेट्स ट्रेड रिप्रेजेंटेटिव के कार्यालय से आई थी। इसमें अमरीकी पक्ष के मुख्य वार्ताकार भी शामिल थे। ये बातचीत इस महीने की 1 और 4 तारीख के बीच हुई। ये चर्चा सकारात्मक और रचनात्मक रही है और दोनों पक्षों ने द्विपक्षीय व्यापार समझौते को आगे बढ़ाने की अपनी प्रतिबद्धता को दोहराया।
1: ट्रेड अग्रीमेंट फॉरवर्ड
0: पद्म पुरस्कार 2027 को नामांकनका लागि अनलाइन आवेदनहरू आगामी महिनाको 31 तारीकसम्म राष्ट्रिय पुरस्कार पोर्टलमा बुझाउन सकिनेछ। गृह मन्त्रालयले मार्च 15 पद्म पुरस्कारका लागि आवेदन र सिफारिशहरू बुझाउने प्रक्रिया शुरू भएको बताएको छ। देशको सर्वोच्च नागरिक पुरस्कारको श्रेणीमा पर्ने पद्म पुरस्कारहरूमा पद्म विभूषण, पद्म भूषण र पद्मश्री समावेश छन्। 1954 स्थापित यी पुरस्कारहरू प्रत्येक वर्ष गणतन्त्र दिवसको अवसरमा घोषणा गरिन्छ। पुरस्कारहरू कला, साहित्य र शिक्षा, खेलकुद, चिकित्सा, समाजसेवा, विज्ञान र इन्जिनियरिङ, जनसम्पर्क, नागरिक सेवा र व्यापार अनि उद्योग जस्ता सबै क्षेत्र र विषयहरूमा विशिष्ट र असाधारण उपलब्धिहरू र सेवाको लागि प्रदान गरिन्छन्।

0: रूसले एसयू 57 कार्यक्रममा भारतको सहभागितामा रूस इच्छुक रहेको छ। यो समाचार युट्यूबमा एट एआईआर कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले हिज राष्ट्रपति भवनमा कारगिलका विद्यार्थीहरू र दिव्याङ्ग भएका बालबालिकाहरूको समूहलाई भेट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी आर्थिक संकटबीच पनि भारतीय अर्थव्यवस्थाको जग असाधारण रूपमा बलियो रहेको बताउनु भएको छ। केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले आगामी पाँच वर्षमा भारतले आफ्नो समुद्री उत्पादहरूको निर्यातलाई 8 अरब डलरबाट बढ़ाएर 30 अरब डलर भएको बताउनु भएको छ। अनि भारतीय शान्तिदूत मेजर अभिलाषा बराकलाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले 2025 प्रतिष्ठित संयुक्त राष्ट्रिय सैन्य लैंगिक समानता समर्थक पुरस्कार प्रदान गर्नुभएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: मेडुमेपको 213.67 मिटर तथा 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो। श्रोता अब प्रस्तुत छ कार्यक्रम प्रणाम सिक्किम।

0: नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। खुशबु आज पर्यो 6 तारीक जुन। हजुर, र 6 तारीक जुनमा घटेका घटनाहरू लिएर नै सदा जस्तै गरेर आजको हाम्रो कार्यक्रमको थालनी गर्न चाहन्छौ। र सर्वप्रथम श्रोता, आज हामी भारतको प्रसंगमा कुरा गर्न चाहन्छौ, किनभने विगतका दिनहरूमा आजको दिन अर्थात भनौँ 6 जुनको दिन के कस्ता घटनाहरू घटेका थिए त्यसबारे हामी छोटो जानकारी श्रोता समक्ष राख्न चाहन्छौ।
1: 1674 शिवजीको रायगढ़ किल्लामा राज्याभिषेक हुनको साथै उनलाई छत्रपतिको उपाधि दिएको थियो।
0: 1867 आजको दिन जन्मिएका थिए स्वतन्त्र सेनानी बाबा खड्ग सिंह। उनको जन्म सैलकोटमा आजको दिन भएको थियो। 1903 आजको दिन भारतमा प्रथम पल्ट हिरालाल सेनले जवाकुसुम अर्थात हेयर टोनिक अनि एडवर्ड टोनिकको विज्ञापन शुरू गरेका थिए।
1: 1981 बिहारको बागमती नदीमा एक ट्रेन दुर्घटना भएको कारण यसमा सवारी 1000 जनामा प्राय 800 जनाको मृत्यु भएको थियो।
0: 1947 आजको दिन गान्धीजीले माउन्ट बेटनलाई एउटा पत्र लेखेर पाकिस्तानसित सम्बन्धित सबै मुद्दाहरू सौहार्दपूर्ण तरिकाले निप्याउने जिन्नालाई मनाउन आग्रह गरिएको थियो।
1: 1997 युएस कंग्रेसले सन्त मदर टेरेजालाई स्वर्ण पदक प्रदान गरेर सम्मान जनाएको थियो।
0: 1970 आजको दिन जन्मिएका हुन् भारतीय क्रिकेट खेलाड़ी सुनिल जोशी। 1990 आजको दिन भारत सरकारले एकपल्ट पासपोर्ट बनाएपछि त्यसको वैधता औ भ्यालिडिटी 10 वर्षसम्मको लागि बढ़ाएको थियो। 1999 आजको दिन पेज अनि भूपतिको जोड़ीले गेरो इभान्सोबेक र जेफ टरांगोलाई हराएर मेडेन ग्रान्डस्लाम डबल्स खिताब जितेका थिए। 2004 आजको दिन भारतको दुवै सदनमा बसेको बैठकपछि तत्कालीन भारतका राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलामले तामिल भाषालाई क्लासिकल ल्याङ्ग्वेजको रूपमा घोषणा गर्नुभएको थियो।
1: यसरी नै 1984 3 जुनदेखि शुरू भएको अपरेशन ब्लू स्टार आजकै दिन अर्थात 6 जुनको दिन अन्त भएको थियो। 3 जुनदेखि आजको तारीकसम्म कोही चाहेर पनि आफ्नो मनबाट भुल्न नसक्ने दिन हुन्। 3 जुन 1984 शुरू भएको अपरेशन ब्लू स्टारले सिख धर्मावलम्बीहरूको पवित्र धर्मस्थल अर्थात स्वर्ण मन्दिरलाई शमशान बनाएको थियो। भारत सरकारको आदेशमा यहाँ सैनिक अभियान शुरू गरिएको थियो। 5 जुन 1984 त्यो रातको वेदना आज पनि अनुभव गर्न सकिन्छ। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले स्वर्ण मन्दिरमा लुकेर बसेका चरमपन्थीहरूको विरूद्ध सैनिक कार्यवाही गर्ने आदेश दिएकी थिइन्, जो अपरेशन ब्लू स्टारको नामले चर्चित भयो। त्यसताकि प्रधानमन्त्री इन्दिरा गान्धीले सेनालाई आदेश दिइन् र स्वर्ण मन्दिरबाट जनरल सिंह भिन्डरवालालाई अन्त गर्ने आदेश दिइन्। उनको आदेशसँगै देशमा पहिलो पल्ट आस्थाको सबैभन्दा ठूलो मन्दिरलाई आतंकवादीको कब्जाबाट छोड़ाउनको निम्ति हतियारबन्द भएर सेनाहरू गुरूद्वारामा पुगेका थिए। सेनाले मन्दिरलाई आतंकीहरूबाट स्वतन्त्र गराउने सफलता त प्राप्त गरे, तर साथै गहिरो चोट पनि दिए। यस कार्यवाहीमा लगभग 800 चरमपन्थी र 200 जवान मारिएका थिए। भनिन्छ पछि गएर यसको मूल्य इन्दिरा गान्धीले आफ्नो ज्यान दिएर चुकाउनु परेको थियो। हुन त सरकारले सोचेका थिए कि स्थिति छिट्टै नियन्त्रणमा आउँछ, तर यो कार्यवाही 3 दिनसम्म चलिरह्यो। जब 1984 आजको दिन सेनाको कार्यवाही पूरा भयो, तब यस्तो स्थिति छेउमा आयो जसले देशको राजनैतिक नक्सा नै बदलिदिएको थियो। अपरेशन ब्लू स्टारबाट जन्मिएको साम्प्रदायिकता र कट्टरपन्थले प्रधानमन्त्रीको ज्यान लियो। प्रधानमन्त्रीको हत्यापछि शुरू भएको दंगामा 3000 मानिसहरूको ज्यान लियो। यस अपरेशनको कमान सम्हालेका जनरल

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, अब कुरा गरौं आजको दिन जन्म ग्रहण गर्ने केही व्यक्तिहरू बारे।
1: हजुर, 1991 मास्ती वेंकटेश अयंगरको जन्म कर्नाटकमा भएको थियो। उनी कन्नड कथाहरूको प्रवर्तक र कन्नडको सम्पत्तिको रूपमा ख्याति प्राप्त कवि, कथाकार, उपन्यासकार, नाटककार, अनुवादक र आलोचक थिए। उनलाई 1983 साहित्य अकादमी र भारतीय ज्ञानपीठ पुरस्कारले सम्मान जनाएको थियो। यसरी नै 1936 डी रामानाइडूको जन्म आन्ध्र प्रदेशमा भएको हो। उनी आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा जन्मेका हुन्। उनी एक प्रसिद्ध फिल्म निर्माता हुन्। डग्गुबाती रामानाइडूलाई भारतीय सिनेमामा उल्लेखनीय योगदानको निम्ति 2009 दादासाहेब फाल्के पुरस्कार दिने निर्णय गरियो र 9 सेप्टेम्बर 2010 यस पुरस्कारले सम्मान जनाएको हो। रामानाइडूले फिल्मी करियरमा प्रवेश 1984 तेलुगु फिल्म अनुरागमबाट गरेका हुन्। रामानाइडूले विभिन्न भारतीय भाषाहरूमा हिन्दी, बंगाली, मराठी, तेलुगु, मलयालम, उड़िया, असमिया, तमिल, गुजराती, भोजपुरी र कन्नडमा 130 भन्दा अधिक फिल्महरू बनाएर गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन्। हिन्दीमा उनले बनाएका फिल्महरूमा केही सम्झन्दा प्रेमनगर, दिलदार र बन्दिश सम्झन सक्छौं। जन्मकै कुरा गर्दा 1939 गुरूवचन सिंह रन्दावाको जन्म पंजाबमा भएको हो। उनलाई भारतीय एथलेटिक्सको सबैभन्दा अलग अलराउण्डर भन्दा गलत हुँदैन। उनलाई 1961 अर्जुन पुरस्कारले सम्मान जनाएको छ। उनी ट्र्याक र फिल्ड एथलेटिक्समा देशको पहिलो एथलीट हुन्। 1901 इण्डोनेसियाको प्रथम राष्ट्रपति सुकर्णोको जन्म जकर्तामा भएको हो। भारतको पहिलो गणतन्त्र दिवस 26 जनवरी 1950 सुकर्णो पनि अतिथिको रूपमा उपस्थित थिए। 1884 रियासत हुसैन रिजवीको जन्म अयोध्यामा भएको हो। उनलाई शौक बहराची भनेर चिनिन्छ र उनी प्रसिद्ध शायर थिए। 1829 एक रिटायर अंग्रेज

अधिकारी एलन अक्टोभियन ह्युमेको जन्म भएको थियो। ह्युमे भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा उल्लेखनीय भूमिका निभाउने अंग्रेज राजनीतिज्ञ थिए। भनिन्छ भारतीय राष्ट्रिय कांग्रेसको स्थापनामा ह्युमेको योगदान छ र जब 1912 उनको मृत्यु भयो तब कांग्रेसले ह्युमेलाई आफ्नो जन्मदाता र संस्थापक घोषित गरेको थियो। 1955 हिन्दीको लोकप्रिय उपन्यासकार एवं फिल्म पटकथा लेखक प्रकाश शर्माको जन्म उत्तर प्रदेशको मेरठमा भएको हो। वर्दीवाला गुण्डा उनको लोकप्रिय र सफल थ्रिलर उपन्यास हो। उनले लेखेका फिल्म पटकथाहरूको कुरा गर्दा सबसे बड़ा खिलाड़ी, अनाम, बहुमागे इन्साफ इत्यादि सम्झन सक्छौं। जन्मकै कुरा गर्दा 1929 पंजाबमा जन्मेका हुन् सुनिल दत्त। उनी भारतीय सिनेमाका एक यस्तो अभिनेता थिए जसलाई पर्दामा देख्दा एक आम हिन्दुस्तानी आफ्नो जिन्दगीको झलक देख्दथे। उनी 2004 2005 भारत सरकारको युवा मामिला र खेल विभागमा क्याबिनेट मन्त्री पनि रहिसकेका छन्। उनको वास्तविक नाम बलराज रघुनाथ दत्त थियो। हिन्दी सिनेमा जगतमा यस्तो व्यक्तित्वको रूपमा उनलाई सम्झना गरिन्छ जसले फिल्म निर्माण, निर्देशन र अभिनयले लगभग 4 दशकसम्म दर्शकहरूलाई धेरै मनोरञ्जन गराए। उनी मुम्बई आए पश्चात मुम्बई परिवहन सेवाको बस डिपोमा चेकिङ क्लर्कको रूपमा कार्य गरे। त्यति बेला उनलाई महिनाको 120 रूपियाँ मिल्दथ्यो। फिल्म इण्डस्ट्रीमा आफ्नो जग्गा बनाउनलाई उनले 1955 1957 धेरै संघर्ष गरिरहे। सुनिल दत्तले जय हिन्द कलेजबाट स्नातक गरे। उनले रेडियो सिलोनको हिन्दी सेवाको उद्घोषकको रूपमा आफ्नो करियरको शुरूआत गरेका हुन् जहाँ उनी फिल्मी कलाकारहरूको इन्टरभ्यू लिदथे। यो दक्षिण एशियाको 50 दशकमा सबैभन्दा लोकप्रिय रेडियो सेवा थियो। सुनिल दत्तले फिल्मी करियरको शुरूआत 1955 प्रदर्शित फिल्म रेलवे प्लेटफर्मबाट गरेका हुन्। शुरूआतमा धेरै फिल्महरूबाट उनलाई निराशा नै हात लागेको थियो तर 1957 मदर इण्डियाले अभिनेताको रूपमा विशेष परिचय र लोकप्रियता प्राप्त गरायो। यसपछि 1965 समय धेरै सफल रह्यो। सुनिल दत्तको करियरमा 1967 वर्ष धेरै महत्वपूर्ण साबित भएको थियो। यस साल उनको मेहरवान र हमराज जस्ता सुपरहिट फिल्महरू प्रदर्शित भएको थियो। यी फिल्महरूको सफलतासँगै उनी प्रसिद्ध अभिनेता बनिसकेका थिए। भनौं 60 दशकमा उनले दर्शकहरूमाझ अमिट छाप छोडे। उनलाई भारतीय सिनेमामा पुर्याएका अविस्मरणीय योगदानहरूको निम्ति भारत सरकारले पद्मश्रीले सम्मान जनाएको थियो र हिन्दी फिल्मको पहिलो एंग्री यंग म्यान र राजनीतिक रूपमा एक आदर्श नेता सुनिल दत्तको मृत्यु 25 मई 2005 भएको हो र आज उनको जन्मदिन।

आजकै दिन 1937 सिन्धुपाल्चोक जिल्लाको चौतरा बजार नेपालमा जन्मिएका हुन् नेपाली सुगम संगीतका एक छुट्टै सुमधुर स्वरका धनी प्रेमध्वज प्रधान। एउटा सांगीतिक परिवारमा जन्म ग्रहण गरेको प्रेमध्वजको रूचि पनि सानैदेखि संगीतप्रति थियो र भनिन्छ प्रेम विवाहकै कारण आफ्नो मुमा बुबाको छुट्टा नामपछि प्रेमध्वज आफ्नै आमासित काठमाडौँ आएका थिए र खुबै माया गर्थे आफ्नै आमालाई। काठमाडौँ आएपछि प्रेमध्वजले प्राय 15 महिना गणेशलाल श्रेष्ठबाट शास्त्रीय संगीतको शिक्षा लिएका थिए र प्रेमध्वजसँग शुल्क तिर्ने पैसा नभएको कारण त्यसको बदलामा शास्त्रीय संगीतको शिक्षा लिइन्जेल दुवै आँखा नदेख्ने आफ्नो संगीत गुरूलाई रेडियो नेपाल लाने अनि ल्याउने काम गर्थे। पढ्नमा अलिक कमजोर प्रेमध्वजको प्रारम्भिक शिक्षा विश्व निकेतन माध्यमिक विद्यालयबाट शुरू भएको थियो। त्यही स्कूलमा भर्ना हुँदा उनको नाम गणेश ध्वज थियो र त्यही स्कूलका प्रधान अध्यापक प्रेम बहादुर श्रेष्ठले उनको नाम प्रेमध्वज राखिदिएका थिए किनभने हेर्नमा हिरो जस्तो देखिन्थे प्रेमध्वज त्यो बेला र गुरूबाबुले नै यति राम्रो सुन्दर केटोको नाम रणध्वज होइन प्रेमध्वज हुनुपर्छ भनेर नाम बदली गरिदिएका थिए। श्रोता, उनले 16 वर्षको उमेरमा रेडियो नेपालको स्वर परीक्षा पास गरेका थिए एउटा हिन्दी फिल्मी गीत गाएर। हुन त त्योभन्दा अघि नै रेडियो नेपालबाट रेकर्ड नगरी सोझै प्रसारण हुने कार्यक्रममा प्रेमध्वजले 3 गीत गाइसकेका थिए। तीमध्ये एउटा गीत उस्ताद भैरू बहादुर थापाको शब्द संगीतमा रहेको थियो जो श्रोताले खुब मन पराएका थिए। तर गीतै मात्र गाएर जीवन धान्न गाह्रो त्यो समयमा प्रेमध्वज प्रधानले आफ्नो आमाले निकै दुःख कष्ट गरेर पुतली गुडिया आदि बनाएर बेचेको पैसाबाट गुजारा चलिरहेको परिवारको निम्ति केही काम गरेर आमालाई अलिक सुख दिने सोचेर जागिरको लागि धेरै ठाउँतिर भौतारिए र बल्ल बल्ल अमेरिकी सूचना केन्द्रमा एकजना टाइपिस्टको जागिर पाए उनले। भनिन्छ त्यही नै काम गरेर अलिअलि गर्दै पैसा जमाएर बम्बईमा गएर 4

गीतहरू डिस्कमा रेकर्ड गरेका थिए प्रेमध्वजले र त्यही गीतले नै उनलाई सबै श्रोताहरूसित परिचित गराएको थियो र पछि आएर उषा मंगेशकरसित प्रेमध्वजले चलचित्र माइतीघरको लागि पार्श्व गीत गाएका थिए। भनिन्छ माइतीघर चलचित्रको मुख्य नायिका माला सिन्हा प्रेमध्वजको यो स्वर सुनेर मक्ख भएकी थिइन्।

श्रोता, भनिन्छ नेपाली गीतहरूमा गिटारको चलन प्रेमध्वजले नै ल्याएको हो। उनले कलकत्ताका मित्र रामशरण दर्नालबाट गिटार बजाउन सिकेका थिए र विक्रम सम्म 2020 सालको रेडियो नेपालले आयोजना गरेको आधुनिक संगीत प्रतियोगितामा उनले गिटार बजाएरै गीत गाएका थिए र त्यहीदेखि नेपाली संगीत क्षेत्रमा गिटारको प्रयोग झन बढ़ेर गएको हो भन्छन् संगीत पारखीहरू। बम्बईको ज्योति स्टुडियोमा प्रेमध्वजले आफ्नो चर्चित गीतहरू रेकर्ड गर्दा त्यो बेलाका प्रसिद्ध गीत गजल गायक भूपेन्द्र सिंहले उनको गीतमा गिटार बजाइदिएका थिए।

0: भारतीय सिनी संगीत जगतका प्रसिद्ध हस्तीहरू जयदेव कल्याणजी आनन्दजी खयाम आदि व्यक्तिहरूले प्रेमध्वजको स्वर सुनेर खुब मन पराएका थिए र मुम्बईमा नै बसेर गीत गाउने सुझाव दिएका थिए। तर उनी भने पटक्कै मानेनन् र नेपालमा नै बसेर देशको सेवा गर्दै गीत गाउने उनले अठोट गरे र प्रेमध्वजले आफ्नो जीवनमा चलचित्र माइतीघर अन्याय मायालु बदलिदो आकाश फेरि भेटौँला जीवन रेखा जस्ता अनेकौं चलचित्रहरूमा पार्श्व स्वर दिइसकेका छन् भने झण्डै झण्डै 700 भन्दा बढ़ी नेपाली आधुनिक गीत राष्ट्रिय गीत लोकगीत भजन नेवारी र चलचित्रका गीतहरू गाइसकेका छन्। प्रेमध्वज प्रधान विभिन्न पुरस्कारहरूले सम्मानित भइसक्नु भएका छन्। संगीतप्रतिको लगन निष्ठा आदर्श त्याग समर्पण अनुशासन शिष्टता मर्यादा र गायकीका सूत्रहरूका ज्वलन्त उदाहरण हुन् प्रेमध्वज प्रधान। श्रोता प्रेमध्वजले थुप्रै युगल गीत गाएका छन्। 1955 गायिका तारादेवीसित गाएको पहिलो युगल गीत थियो यो नेपाली शिर उचाली अनि पछि प्रेमध्वजले एउटा युगल गीत केन्जुमा सुब्बासित गाएका छन्।
1: हजुर नेपाली संगीत आकाशका एक चम्किला तारा उनी प्रेमध्वज प्रधानको 6 मई 2021 दिन शारीरिक रूपले सदैवको निम्ति हामी माझबाट विदा भएका हुन् जो संगीतिक संसारको निम्ति अपूर्णीय क्षति हो तर आज उहाँको जन्मदिनमा हामी धेरै सम्झना गर्न गइरहेका छौं उहाँकै यस गीतबाट।

हजुर, जन्मकी कुरा गर्दा 1919 हिन्दी सिनेमाको प्रसिद्ध गीतकार राजेन्द्र कृष्ण दुग्गलको जन्म आजकै दिन भएको हो। उनी हिन्दी साथै तमिल दुवै भाषाका फिल्महरूमा एक सरह प्रसिद्ध थिए। उनको फिल्मी करियर बारे कुरा गर्दा 1940 को दशकको मध्य

मा एक पटकथा लेखक बनाउने मुम्बई आए। 1947 पहिलो पल्ट जनता नामक फिल्मको पटकथा लेखे र त्यही वर्ष फिल्म जंजीरमा गीत लेख्ने मौका पाए। तर यस फिल्मको गीत अन्तर्जाल अर्थात इन्टरनेटमा पाइँदैन। 1948 शुरूआत हुनसाथ महात्मा गान्धीको हत्यापछि सुनो सुनो ए दुनिया वालो, बापू की ये अमर कहानी, बाटो उनको नाम हरेकको घर आँगनमा गुन्जिन थाल्यो। यस गीतलाई गाएका थिए मोहम्मद रफीले र संगीतले बाँधेका थिए त्यस समयको प्रख्यात संगीत निर्देशक हुस्नलाल भगतरामले। त्यही वर्ष आज की रातको गीतहरूबाट प्रसिद्ध भए। आज की रात फिल्ममा उनले सामाजिक यथार्थलाई आफ्नो गीतको विषय बनाए र लेखे, क्या जाने अमीरोको गरीबोका मजा है, दौलत उन्हें दी है तो हमें सब्र दिया है। हजुर, यस गीतलाई पनि संगीत हुस्नलालले नै दिएका थिए र आवाजले बाँधेकी थिइन् मीना कपूरले। गीतहरूको यात्राबारे कुरा गर्दा, प्यार की समाको तकदीर बुझाती क्यूँ है, किसी बर्बादे मोहब्बतको सताती क्यूँ है, तेरे नैनो से चोरी किया मेरा छोटा सजिया परदेशिया, साथै कुरा गर्दा बापू की यह अमर कहानी यति धेरै प्रसिद्ध भयो कि 1949 फिल्मको नाम नै अमर कहानी राखियो र यस फिल्मको गीत पनि राजेन्द्र कृष्णले नै लेखेका थिए। सुरैयाका आवाजमा दिवाली की रात पिया घर आने वाले है, सजन घर आने वाले है, यो गीत धेरै सफल रहेको थियो। यसै फिल्मको एक गजल जो गीता दत्तले गाएकी थिइन् त्यो पनि धेरै सफल रह्यो। गजल यस्तो थियो, ये कैसे दिल लगी है, कहाँ का ये प्यार है, कुछ एतवार भी नहीं कुछ एतवार है। राजेन्द्र रामचन्द्र र लताको त्रिकोणीय सम्बन्ध बन्द थियो। यी तीन जहाँ पनि साथ हुँदथे एक पछि एक रसवती रचनाहरू अस्तित्वमा आउँदथ्यो। यी तीनले अनारकलीमा सुन्दर गीतहरू दिएका छन्। यस फिल्मको गीत मोहब्बत ऐसी धड़कन है जो सम्झाई नहीं जाती र अन्य अन्य यी तीनैको देन हो। प्रसिद्ध गीत जादूगर सैया, चुप चुप खड़े हो जरूर कोई बात है, मेरे सामने वाले खिड़की पे, पल पल दिल के पास, देखा नहायरे इत्यादिलाई हामी सुन्न साथ राजेन्द्र को लेखनलाई सम्झन सक्छौ। उनको मृत्यु 23 सेप्टेम्बर 1987 भएको हो। उनको अन्तिम फिल्म हो अल्लाह रखा। मृत्यु पछि उनको गीत आयो फिल्म आग का दरियामा। आम रूपमा अनुराधाको आवाजमा रहेको गीत रिश्ते में मोहब्बत का संसार हमारा था लाई उनको अन्तिम गीत मानिन्छ। ताज उनको जन्मदिनमा सम्झना गरौं आशा भोसलेको आवाजमा राजेन्द्रकै शब्द रहेको यो गीत।

मेडमवेबको 213.67 मिटर तथा 1,404 किलो हर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो, जसलाई यहाँले न्यूज अन एयर मोबाइल एपमा पनि सुनिरहनु भएको छ। एफएम कञ्चनजङ्घाको 103 मेगाहर्जमा पनि सुनिरहनु भएको छ। श्रोता, यतिखेर बिहानको 8:40 गइसकेको छ अनि हामी लिएर आएका छौं नेपाली आधुनिक गीतहरूको संगालो कार्यक्रम गीतिमाला। श्रोता, नेपाली आधुनिक गीतहरूको संगालो रहन्छ गीतिमाला, जहाँ हामी नेपाली आधुनिक गीतहरू सुनाएर श्रोताहरूलाई रमाइलो मनोरञ्जन गराउने गर्छौं। त्यसै पनि आज अझ विशेष रहेको छ, किनकि आज हामी सुनाउनेछौ प्रेमधोज प्रधानको आवाजमा सजिएका कोसिलहरू, एक अब्बल गायक जुन नेपाली संगीत जगतको निम्ति आजको दिन विशेष हो, किनकि आज उहाँको जन्मदिन। संगीतकार हुनुहुन्थ्यो उहाँ, जो क्षेत्रीय पार्श्व गायक पनि हुनुहुन्थ्यो। आजकै दिन सन् 1938 6 जूनमा नेपालको सिन्धुपाल्चोकको चौतारामा जन्मनुभएका प्रेमधोज प्रधान नेपाली र नेपाल भाषाका अत्यन्तै लोकप्रिय गायक हुनुहुन्थ्यो, एक संगीतकार पनि हुनुहुन्थ्यो। 7 दशकभन्दा लामो सांगीतिक यात्रामा उहाँले रेडियो नेपालका लागि पनि 700 भन्दा धेरै गीतहरू रेकर्ड गर्नुभएको थियो। नेपाली संगीतमा गिटारलाई लोकप्रिय बनाउने अग्रणी कलाकारहरूमध्ये प्रेमधोज प्रधान एक हुनुहुन्थ्यो। यिनै महान कलाकारलाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै हामी सुनाउनेछौ कार्यक्रम गीतिमालामा उहाँकै आवाजमा सजिएका कोसिलहरू। सुनौ प्रेमधोज प्रधानको आवाजको ये पहिलो कौशली।

स्वता भाव विरह उमङ्ग आकांक्षा र खोजको गहिराईमा गुन्जिएको यो आवाज प्रिन्ध्वज प्रधानको थियो। प्रिन्ध्वज प्रधानको सांगीतिक यात्रा 1952 रेडियो नेपालको गायक परीक्षाबाट शुरू भएको थियो। त्यो समय रेडियो नेपालमा नेपाली कलाकारका लागि मुख्य माध्यम रेडियो नै थियो। सन् 1957 उहाँ र तारादेवी रेडियो नेपालका लागि गीत रेकर्ड गर्ने पहिलो नेपाली गायक गायिका पनि बन्नुभयो। अनि 1961 स्वरयन्त्रको शल्यक्रियापछि प्रिन्ध्वज प्रधानले केही समय विश्राम लिनु परेको थियो। अनि यही अवधिमा उहाँले गिटार बजाउन सिक्नुभयो र नेपाली संगीतमा गिटार प्रयोग गर्ने पहिलो गायकका रूपमा पनि परिचित हुनुभयो। 1963 उहाँले गोरेटो त्यो गाउँको गीतका लागि अखिल नेपाल आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट स्वरको पुरस्कार समेत प्राप्त गर्नुभएको थियो र प्रारम्भिक जीवनमा उहाँले हासिल गर्नुभएको त्यो उपलब्धिको निम्ति गाउनुभएको गीत गोरेटो त्यो गाउँको यही गीत श्रोताहरूको निम्ति पस्किँदैछौं।

स्वतः सुन्नुहुनु भएको छ प्रेमध्वज प्रधानको स्वरमा सजिएका कोसेलहरू कार्यक्रम गीतिवालामा आकाशवाणीको गान्तोक केन्द्रबाट। स्वतः आज उहाँको जन्मदिन। प्रेमध्वज प्रधान नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अग्रणी कलाकारहरूमध्ये एक हुनुहुन्थ्यो। सन् 1965 नेपाली चलचित्र माइती घरका लागि भारतीय चर्चित गायिका उषा मंगेशकरसँग युगल गीत गाउने पहिलो नेपाली गायक बन्नुभयो। त्यसमै यो नेपाली संगीतका लागि एक विशाल ऐतिहासिक उपलब्धि नै थियो। प्रेमध्वज प्रधानले आफ्नो सांगीतिक यात्रामा धेरै संघर्षहरू गर्नुभयो। आफ्ना धेरै ग्रामोफोन रेकर्डहरू उहाँले आफ्नै खर्चमा निर्माण गर्नुभएको थियो। उहाँले नेपाली भाषामा दर्जनौं कालचै गीतहरू रेकर्ड गर्नुभयो, जसलाई आज पनि श्रोताहरूले हृदयमा राखिरहनु भएको छ। उहाँको घुम्तीमा नआउ हे, तिमीलाई अचेल कहाँ देखौं, पर लैजाऊ फूलहरू लगायतका गीतहरू नेपाली संगीतका अमूल्य सम्पत्तिहरू मानिन्छन्। सुनौ घुम्तीमा नआउ हे।

0: सयार अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: एचआईभी एड्स सित सम्बन्धित प्रश्नहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित जारी।
2: श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गीतिमाला, जसमा यहाँलाई हामीले सुनाइरहेका छौं प्रेमधोज प्रधानका आवाजमा सजिएका गीतहरू, किनकि आज उहाँको जन्मदिन हो। नेपाली संगीत जगतका लागि आज विशेष दिन। एक महान गायक, संगीतकार जो क्षेत्रीय पार्श्व गायक पनि हुनुहुन्थ्यो, उहाँकै आवाजमा सजिएका कोसिलहरू हामीले यहाँलाई सुनाएका छौं। नेपाली संगीतका स्वर्णिम स्वर प्रेमधोज प्रधान आखिरमा 6 मई 2021 22 वर्षको उमेरमा हामीबाट भौतिक रूपमा टाढिनुभयो, तर उहाँका गीतहरू, उहाँको स्वर र नेपाली संगीतप्रतिको योगदान सदैव अमर रहनेछ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम गीतिमालामा सुनाउँदैछौ यो अन्तिम कोशेले। सुन्दै गर्नुहोस् आकाशवाणी।

यो आकाशवाणी गान्तोक हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। विश्व पर्यावरण दिवसको अवसरमा हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले पनि यस अवसरमा सबै नागरिकहरूलाई हार्दिक बधाई र शुभकामना दिनुभएको छ। राज्यपाल ओमप्रकाश माथुरले हिजो असमको गुवाहाटीमा रहेको प्रसिद्ध शक्तिपीठ मा कामाख्या मन्दिरको भ्रमण गर्नुभयो र विशेष प्रार्थना गर्नुभयो। मुख्य गर्भगृहमा आयोजित विशेष अनुष्ठानको क्रममा वहाँले राज्यको प्रगति समृद्धि र शान्तिका लागि प्रार्थना गर्नुभयो। नेपाली साहित्य परिषद सिक्किमले पीएम श्री बृहस्पति परसाई उच्च माध्यमिक विद्यालय रानीपुल संघको सहकार्यमा साहित्य संस्कृति र वातावरणीय चेतनालाई उजागर गर्दै साहित्य कला संगम आयोजन गरेर विश्व पर्यावरण दिवस पालन गर्यो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले हिजो गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जारी विशेष गहन संशोधन एसआईआर 2026 को प्रगतिको विवरण साझा गर्नुभयो। हालसम्म कुल 2,62,555 गणना फारमहरू वितरण गरिएको छ। गान्तोक जिल्ला पुलिसले गान्तोक नथुला मार्गमा विशेष सवारी जाँच अभियान सञ्चालन गर्दै भाड़ा रसिद, सवारी कागजात र सरकारी भाड़ा दरको पालनाको निरीक्षण गरेको छ। बढ़ी भाड़ा असुल्ने र नियम उल्लंघन गर्ने विरूद्ध कानूनी कार्यवाही गरिने चेतावनी दिँदै पर्यटकहरूलाई आधिकारिक ट्याक्सी प्रयोग गर्न र रसिद लिन आग्रह गरिएको छ। न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईले हिजो पटनाको लोकभवनमा पटना उच्च अदालतको 48औं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभयो। बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैन सेवानिवृत्तले पद र गोपनीयताको शपथ ग्रहण गराउनुभयो। समाचार पूरा भयो।

सुदामी आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा बोलिरहेका छौं। अब पनि यहाँहरूलाई हामी लगातार मनोरञ्जन गराउनेछौँ हिन्दी फिल्मी गीतहरू सुनाएर बिहान 10 बजेसम्म। आउनु सुनौ पहिलो कोसेली किशोर कुमार लता मङ्गेशकरको आवाजमा घर फिल्मबाट।

श्रोता सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरु कार्यक्रम चित्रांजलिमा। आउनुहोस् अघिल्लो गीत लिएका छौं हिमेश रेशमियाको आवाजमा आपकी खातिर फिल्मबाट यो टाइटल सङ।

श्रोता कार्यक्रम चित्रांजलिमा हिन्दी फिल्मी गीतहरू सुनाउने क्रममा अघिल्लो गीत लिएका छौं सोनु निगम र अल्का याग्निकको आवाजमा रिफ्युजी फिल्मबाट।

श्रोता सुन्नुहुनु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांजलिमा आकाशवाणीको गान्तोक केन्द्रबाट बिहानको प्रसारण सेवामा आउनुहोस् सुनाउँदैछौ अघिल्लो गीत उदित नारायण र कविता कृष्णमूर्तिको आवाजमा।

यहाँले सुन्नुभयो सुरेश घोषालको आवाजमा यो कौशली आकाशवाणीको कान्तो केन्द्रबाट बिहानको प्रसारण सेवामा सुनौ अघिल्लो गीत लिँदैछौ उदित नारायण ढल्का एक्निकको आवाजमा।

श्रोता सुन्नु भएको छ हिन्दी फिल्मी गीतहरू कार्यक्रम चित्रांजलिमा आकाशवाणीको कान्तो केन्द्रबाट सुनाउँदैछौ यो गीत अलका याग्निकको आवाजमा राज फिल्मबाट।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजको मुख्य समाचार। विश्व पर्यावरण दिवसको अवसरमा हिजो मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभयो। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले पनि यस अवसरमा सबै नागरिकहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभयो। राज्यपाल ओमप्रकाश माथुरले हिजो असमको गुवाहाटीमा रहेको प्रसिद्ध शक्तिपीठ मा कामाख्या मन्दिरको भ्रमण गर्नुभयो र विशेष प्रार्थना पनि गर्नुभयो। मुख्य गर्भगृहमा आयोजित विशेष अनुष्ठानको क्रममा उहाँले राज्यको प्रगति समृद्धि र शान्तिका लागि प्रार्थना गर्नुभयो।

आएको थियो। नेपाली साहित्य परिषद सिक्किमले पीएम श्री बृहस्पति परसाई उच्च माध्यमिक विद्यालय रानीपुलसँगको सहकार्यमा साहित्य संस्कृति र वातावरणीय चेतनालाई उजागर गर्दै साहित्य कला संगम आयोजना गरेर विश्व पर्यावरण दिवस पालन गर्यो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले हिजो गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जारी विशेष गहन संशोधन एसआईआर 2026 को प्रगतिको विवरण साझा गर्नुभयो। हालसम्म कुल 2,62,555 गणना फारमहरू वितरण गरिएका छन्। गान्तोक जिल्ला पुलिसले गान्तोक नथुला मार्गमा विशेष सवारी जाँच अभियान सञ्चालन गर्दै भाड़ा रसिद सवारी कागजात तथा सरकारी भाड़ा दरको पालनाको निरीक्षण गरेको छ। बढ़ी भाड़ा असुल्ने र नियम उल्लंघन गर्ने विरूद्ध कानूनी कार्यवाही गरिने चेतावनी दिँदै पर्यटकहरूलाई आधिकारिक ट्याक्सी प्रयोग गर्न र रसिद लिन आग्रह गरिएको छ। न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईले हिजो पटनाको लोकभवनमा पटना उच्च अदालतको 48 औं मुख्य न्यायाधीशको रूपमा शपथ ग्रहण गर्नुभयो। बिहारका राज्यपाल लेफ्टिनेन्ट जनरल सैयद अता हसनैनले पद र गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। समाचार पूरा भयो।

श्रोता, हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं, जसलाई यहाँले एफएम कञ्चनजङ्घाको 103 मेगा हर्जमा पनि सुनिरहनु भएको छ। न्यूजनआर मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। श्रोता, अब पुनः यहाँलाई मनोरञ्जन गराउँदैछु नयाँ हिन्दी फिल्मी गीतहरू सुनाएर। कार्यक्रम ताजी तरानीको साथमा आउनुहोस्। पहिलो कोसेल लिएका छौं दे दे प्यार दे फिल्मबाट अरिजित सिंहको आवाजमा।

श्रोता यहाँले सुन्नुभयो अरमान मल्लिक र पलक मुचलको आवाजमा सजिएको यो कोसेली कार्यक्रम ताजे तरानीमा आउन सुनाउँदैछौ अघिल्लो गीत अरिजित सिंह र सशोत सिंहको आवाजमा।

0: आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् सिक्किम विश्वविद्यालयसँग।
1: उत्तर पूर्व क्षेत्रको प्रतिष्ठित केन्द्रीय विश्वविद्यालय सिक्किम विश्वविद्यालयमा शैक्षिक सत्र 2026-27 लागि भर्ना खुला भएको छ।
0: विभिन्न विषयमा स्नातक, स्नातकोत्तर तथा पीएचडी कार्यक्रममा अहिले नै आवेदन गर्नुहोस्।
1: अनुभवी प्राध्यापक, आधुनिक पूर्वाधार र उत्कृष्ट शैक्षिक वातावरण अब एउटै ठाउँमा।
0: यूजी र पीजी भर्नाका लागि सीयूईटी अनिवार्य छ। अनलाइन दर्ता 22 मईदेखि 10 जुन 2026 सम्म।
1: थप जानकारी तथा आवेदनका लागि www.cus.ac.in मा लगइन गर्नुहोस्।
0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

नारीको सबैभन्दा सुन्दर र सम्मानित रूप आमा हो श्रोता. आमा शब्द आफैमा पूर्ण छ. आउनुहोस् यो अघिल्लो गीत सुनाऊ कलाकार रुस्तम लेप्चाको आवाजमा.

भइरहेको छ कार्यक्रम नारी संसार अन्तर्गत केही नारी केन्द्रित गीतहरू कार्यक्रमलाई अगाडि बढाउँदै अब सुनाउन लागिरहेका छौं कलाकार आशा भोसलेको स्वरलाई

श्रोता, अब हामी कार्यक्रम नारी संसारमा केही हिन्दी गीतहरू पनि सुनेछौ। यसले पहिलो गीत सुनाएका छौ फिल्म शोला और शबनमबाट कलाकार गोविन्दको स्वरलाई।

श्रोता सुन्नुभएको छ कार्यक्रम नारी संसार अन्तर्गत केही हिन्दी गीतहरू। अब कार्यक्रममा अगाडि बढाउँदै सुनाउन लागिरहेका छौं कलाकार अलका याग्निक अनि साथीहरूको आवाजमा रहेको फिल्म सिर्फ तुमबाट।

श्रोता, अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं, त्यसैले यो अन्तिम गीत सुनाएका छौं फिल्म पापा द ग्रेटबाट कलाकार सुन निगमको आवाजमा।

हस्त श्रोता, आजलाई कार्यक्रम नारी संसार अन्तर्गत समेटिएका गीतहरू यति नै समय मध्यान्हको 12:40 भएको छ र अब हामी उपस्थित भएका छौं केही लिम्बु लोकगीतहरू लिएर। आज हामी कार्यक्रममा सुनिरहेका छौं कलाकार देवप्रसाद लिम्बुको आवाजमा केही लिम्बु लोकगीतहरू।

श्रोता सुन्नुभएको छ कलाकार देवकुमार देव प्रसाद लिम्बुको आवाजमा केही लिम्बु लोकगीतहरू।

हस्त श्रोता यसै गीत सित आजलाई लिम्बु लोकगीतहरू सुन्ने क्रममा यही पूरा हुँदछ। समय मध्याहको एक बज्न लागेको छ र अब आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनिरहेका छौ विविध भारती सेवाहरू सुन्दै गर्नुहोला।

श्रोता, समय मध्यान्हको 2:40 हुन लागिरहेको छ। अब आकाशवाणीको खरसाङ केन्द्रबाट समपसन गरी सुनिरहेका छौं नेपालीमा समाचार। सुन्दै गर्नुहोला आकाशवाणी गान्तोक।

समय भएको छ संसारको। नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढ़ेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्यांगो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथुलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढ़ाउन विभिन्न विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनस्तर सुधार गर्न र व्यवसाय गर्न सहज बनाउन विभिन्न सुधारहरूबारे पनि छलफल गरियो। सदस्यहरूले पश्चिम एसियाली द्वन्द्वको भारत र विश्वमा परेको प्रभावको आफ्नो मूल्यांकन पनि प्रस्तुत गरे। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले सार्वजनिक स्वास्थ्य धेरै महत्वपूर्ण भएको कारण यसलाई लिएर राजनीतिक बयानबाजी प्रयोग गर्नु नहुने बताउनुभयो। स्वास्थ्य मन्त्रीले भन्नुभयो, छनौट विश्लेषणले राजनीतिलाई फाइदा पुर्याउन सक्छ तर तथ्यहरू राष्ट्रिय हितमा छन्। उहाँले भन्नुभयो, एनएफएसएच 6 को तथ्यांकले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वास्थ्य सेवा प्रणालीमा भएको महत्वपूर्ण परिवर्तनलाई प्रतिविम्बित गर्दछ। एनएफएचएस 3 र एनएफएचएस 6 को तुलना गर्नुहुँदै श्री नड्डाले भन्नुभयो, गर्भावस्थाको पहिलो त्रैमासिकमा प्रसव पूर्व दर्ता एनएफएचएस 6 मा 43.9% बढ़ेर 76.2% पुगेको छ। उहाँले संस्थागत प्रसव 38.7% बढ़ेर 90.6% पुगेको, जबकि दक्ष स्वास्थ्य कर्मीहरूद्वारा उपस्थित प्रसव सोही अवधिमा 46.6% बढ़ेर 91.3% पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, यसले केवल तथ्याङ्कहरू मात्र होइनन् तर समयमै हेरचाह, सुरक्षित प्रसव र सुधारिएको स्वास्थ्य परिणाम प्राप्त गर्ने लाखौं आमाहरूको प्रतिनिधित्व गर्दछ। श्री नड्डाले पूर्ण खोप कवरेज 87.1% बढ़ेको, जबकि स्वास्थ्य बीमा कवरेज 4.9% बढ़ेर 60.2% पुगेको बताउनुभयो। स्वास्थ्य मन्त्रीले यो प्रगति स्वास्थ्य सेवा, पोषण, सरसफाई, वित्तीय समावेशीकरण र अन्तिम माइल डेलिभरीमा निरन्तर लगानीको परिणाम रहेको बताउनुभयो। श्री नड्डाले यूपीए सरकारको कार्यकालमा बारम्बार बाछाहरूपछि पनि देशले खराब स्वास्थ्य परिणामहरू, अपर्याप्त स्वास्थ्य सेवा पहुँच र कमजोर प्रसव प्रणालीहरूसँग संघर्ष गरेको बताउनुभयो।

0: भयो। उहाँले भन्नुभयो एनएफएचएस सिक्स ले स्वास्थ्य सेवामा सुधारिएको पहुँच बलियो मातृ तथा बाल स्वास्थ्य सेवाहरू व्यापक सामाजिक सुरक्षा र प्रमुख सूचकहरूमा स्पष्ट सुधारहरू सहित फरक वास्तविकता प्रतिविम्बित गर्दछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। नेपालको विदेश मन्त्रालयले भनेको छ बैठकमा दुवै पक्षले व्यापार लगानी कनेक्टिभिटी ऊर्जा र जनता जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल गर्नेछन्। यसैबीच विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो भ्रमणले भारत र नेपाल बीचको विशेष साझेदारीलाई अझ बलियो बनाउने बताउनु भएको छ। उहाँले दुई देशले विकास सहयोग जनता जनता सम्बन्ध व्यापार र लगानी लगायत पारस्परिक हितका अन्य क्षेत्रहरूलाई समेट्ने विस्तृत एजेण्डा साझा गरेको उल्लेख गर्नुभयो। यसैबीच भारतको तीन दिवसीय भ्रमणमा रहेका नेपालका विदेश मन्त्री शिशिर खनालले हिजो नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्नुभयो। भारत स्थित नेपाली दूतावासका अनुसार दुई अधिकारीहरूले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले विभिन्न विषयमा छलफल गरे।
1: With Nepal, we have an expansive agenda.
2: नेपाल के साथ हमारा एजेंडा बहुत व्यापक है। इसमें विकास के लिए सहयोग से लेकर लोगों के बीच आपसी संबंध और व्यापार तथा निवेश शामिल हैं। इसलिए जब दोनों देशों के विदेश मंत्री मिलेंगे तो इन सभी संबंधों पर चर्चा होगी। हम नेपाल के साथ अपनी इस बहुआयामी साझेदारी को और मजबूत करने के इच्छुक हैं।
1: पार्टनरशिप दैट वी हैव विथ नेपाल।
0: रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ। वित्त वर्ष 2025-26 रेकर्ड गरिएको 7.7% जीडीपी वृद्धि दरलाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो यो उपलब्धिले विगत 12 वर्षमा निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्तिलाई प्रतिविम्बित गर्दछ। सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धिलाई स्थिरता आत्मविश्वास निरन्तरता र विश्वसनीयतासँग जोड़ेको छ। रक्षा मन्त्रीले भन्नुभयो राष्ट्र निर्माण नवप्रवर्तन पूर्वाधार र उद्यमशीलताप्रति श्री मोदीको अटल प्रतिबद्धता र विश्वव्यापी चुनौतीहरूबाट देशलाई अगाडि बढ़ाउने उहाँको क्षमताले भारतलाई एक आत्मविश्वासी लचिलो र विश्वव्यापी रूपमा सम्मानित आर्थिक शक्तिमा परिणत गरेको छ। यो उल्लेखनीय वृद्धिले नयाँ अवसरहरू सिर्जना गरिरहेको र 140 करोड़ भारतीयहरूको आकांक्षालाई बलियो बनाउँदै गरेको बताउनुभयो। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढ़ेर 155 गिगावट पुगेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शेखावतले 40 लाख भन्दा बढ़ी घरहरूले सौर्य ऊर्जा प्रयोग गरिरहेको र कृषि क्षेत्रमा सौर्य ऊर्जा क्षमता दोब्बर हुनु पर्यावरण संरक्षणका साथै प्रगतिको प्रमाण भएको बताउनुभयो। उहाँले भन्नुभयो देशका किसानहरू अब खाद्य उत्पादक मात्र नभई ऊर्जा उत्पादक पनि हुन्। उहाँले प्रत्येक छानालाई सौर्य ऊर्जामा उतार्ने प्रत्येक घरलाई ऊर्जा केन्द्र बनाउने र प्रत्येक खेतलाई ऊर्जा केन्द्र बनाउने संकल्पका साथ भारत 500 गिगावट नवीकरणीय ऊर्जा क्षमताको लक्ष्यतर्फ द्रुत गतिमा अघि बढ़िरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
4: हर घर सूर्य घर।
0: अब रहल समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज स्लोभेनियाका नवनियुक्त विदेश मन्त्री टोन काजरलाई बधाई दिनुहुँदै उहाँसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। वर्षभन्दा बढ़ी अनुभव भएका पूर्व कूटनीतिज्ञ टोन काजरले प्रधानमन्त्री जाने जान्साको नेतृत्वमा नवगठित दक्षिणपन्थी गठबन्धन सरकारमा स्लोभेनियाको प्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा शपथ लिनु भएको छ। बिहिबार यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जाने जान्सालाई स्लोभेनियाको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिनुहुँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ। हरियाणा विधानसभाले 8-10 जूनसम्म आयोजना हुने भारतीय क्षेत्रको उत्तरी क्षेत्र 2 को राष्ट्रमण्डल संसदीय संघ सम्मेलन आयोजना गर्नेछ। हरियाणा विधानसभा सचिवालयले आज सम्मेलनको तयारीको बारेमा जानकारी साझा गर्दै सबै व्यवस्था समयमै सम्पन्न भइरहेको बताएको छ। सम्मेलनको तयारीलाई अन्तिम रूप दिन हिज विभिन्न राज्य विधानमण्डलका वरिष्ठ अधिकारीहरूसँग भिडियो कन्फरेन्स मार्फत बैठक गरिएको थियो। बैठकले सम्मेलनसँग सम्बन्धित व्यवस्थाहरूको समीक्षा गरे र विभिन्न राज्यका प्रतिनिधिमण्डलहरूको लागि सहजीकरण र समन्वय सुनिश्चित गर्न आवश्यक बुन्दाहरूमा छलफल गर्यो। बैठकमा लोकसभाका महासचिव उत्पल कुमार र राज्यसभाका महासचिव पीसी मोदी, विभिन्न राज्यका विधानसभाका प्रमुख सचिवहरू, सचिवहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले चण्डीगढ़मा पंजाबका राज्यपाल तथा चण्डीगढ़का प्रशासक गुलाब चन्द कटारियासँग भेट गर्नुभयो। दुवै नेताले सिप विकास कार्यक्रमहरू मार्फत पंजाबको सीमावर्ती क्षेत्रहरूमा युवाहरूको रोजगारी बढ़ाउने उपायहरूबारे छलफल गरे। दुवै नेताहरूले पंजाब, चण्डीगढ़, दिल्ली र अन्य मुद्दाहरूमा व्यापक छलफल गरे। उनीहरूले 2047 विकसित भारतको दृष्टिकोण प्राप्त गर्न युवा सशक्तिकरण र सिप विकासलाई महत्वपूर्ण रूपमा वर्णन गरे र युवाहरूको लागि अवसरहरू सिर्जना गर्न निरन्तर प्रयासहरूको आवश्यकतामा जोड़ दिए। भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्यांगो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा आयोजना गरिएको थियो। कार्यक्रममा 100 भन्दा बढ़ी प्रमुख भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रका अल्फोन्सो र केशर आँप, आन्ध्र प्रदेशका बंगनापल्ली र हिमायत, उत्तर प्रदेशका लांगड़ा र दशहरी अनि गुजरातका पाकेका राजपुरी आँपहरू समावेश थियो। कोष्टको होलसेलका उपाध्यक्ष बब हस्कीले भन्नुभयो, भारतीय केशर आँपको माग यति उच्च छ कि उनीहरू तिनीहरूलाई छिटो पसलहरूमा पुर्याउन असमर्थ छन् र तिनीहरू रेकर्ड समयमा बिक्री भइरहेका छन्। अमेरिकी सिनेटर मनका धिंग्राले भन्नुभयो, खाद्य आदान प्रदानले देशहरू बीचको पोषण आवश्यकताहरू मात्र पूरा गर्दैन तर बलियो व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धको जग पनि राख्छ।
5: वाशिंगटन के लोगों को आम से परिचित कराने के लिए मैं उनका और उनकी पूरी टीम का दिल से धन्यवाद करती हूं। मुझे, मेरे परिवार और हमारे समुदाय को स्थानीय कॉस्टको से केसर आम खरीदने का मौका मिला। ये हमारे लिए गर्व की बात है। ऐसे महत्वपूर्ण रिश्ते ही व्यापार, अर्थव्यवस्था और व्यावसायिक संबंधों को मजबूत बनाते हैं और आगे बढ़ाते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा भारतीय आँपको समृद्ध विविधताको बारेमा पनि कुरा गर्नुहुँदै गाउँबाट विश्व बजारसम्मको यो यात्रा गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो।
6: आँपकी यो यात्रा अब गाउँसे ग्लोबल मार्केट तक भी पहुंच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं, बहुत विशेष है, ऐसे ही छाए रहिए।
0: भारत अमेरिकी सेना अधिकारी संवादको 29 चरण हवाईमा सम्पन्न भयो। यसको सहअध्यक्षता सेना प्रमुख लेफ्टिनेन्ट जनरल राजीव घई र अमेरिकी सेनाका उपकमाण्डिङ लेफ्टिनेन्ट जनरल जोएल भावेलले गरेका थिए। छलफलमा द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ पार्ने, अन्तर संचालनशीलता बढ़ाउने, व्यावसायिक आदान प्रदान विस्तार गर्ने र साझा सुरक्षा हितको समर्थनमा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा केन्द्रित थिए। दुवै पक्षले संलग्नताको बढ़दो दायराको प्रशंसा गरे र भारत अमेरिकी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। भारत अनि अफगानिस्तान बीच मुल्लनपुर नयाँ चण्डीगढ़को महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टेस्ट म्याच जारी छ। भारतले पहिला ब्याटिङ गर्ने क्रममा 54 ओभरमा 2 विकेट गुमाएर 229 रन बनाएको छ। आज बिहान पंजाबको फिरोजपुर फाजिलका सड़कमा ट्रकसँग एक वाहन ठोकिँदा 9 जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्। सबै पीड़ितहरू एकै परिवारका सदस्य थिए र दुर्घटना हुँदा ब्यास नदीमा आफन्तको अस्थि विसर्जन गर्न जाँदै थिए। रिपोर्टका अनुसार धेरै पीड़ितहरूको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उपचारको लागि फिरोजपुर सिभिल अस्पताल लगिएको छ। वरिष्ठ पुलिस अधिकारीहरू दुर्घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा उद्धार कार्य गरेका छन्। आन्ध्र प्रदेशमा जनसेना पार्टीका अध्यक्ष

0: पवन कल्याणले आगामी राज्यसभा चुनावका लागि लिंगाम नेनी रमेशलाई पार्टीको उम्मेद्वार घोषणा गर्नुभएको छ। पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा यो घोषणा गरिएको हो। लिंगाम नेनी रमेशले आज आफ्नो मनोनयन पत्र दर्ता गर्नेछन्। पार्टीका अनुसार रमेश 2015 जनसेना र यसको नेतृत्वसँग सम्बन्धित छन्। यो समाचार युट्युबमा @AIR कोटसेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढ़ेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्यांगो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:15 उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: श्रोता, यो अन्तिम नेपाली आधुनिक गीत सुनौ कलाकार दीप श्रेष्ठको आवाजमा।

हस्त श्रोता अहिलेलाई नेपाली आधुनिक गीतहरू सुन्ने क्रम यही समाप्त हुँदछ। समय परान्नको 3 बज्न लागेको छ र अब केही बेरमा सुनिरहेका छौं आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसारण गरी हिन्दी अनि अंग्रेजीमा समाचार। कृपया केही बेर प्रतीक्षा गर्नुहोला। सुन्दै गर्नुहोला आकाशवाणी गान्त।

नमस्कार श्रोता, मीडियम एपको 213.67 मिटर तदनुसार 1404 किलो तरंगमा हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। श्रोता, अबको कार्यक्रम सुन्नुहोस्। आज रात्रि अधिवेशनमा समावेश भएका संक्षिप्त जानकारी अहिले केही क्षणमा सुन्नुहुनेछ। फौजी दोस्तोकेले कार्यक्रम सहरे गाथा 4:30 प्रस्तुत हुनेछ। लेप्चा भाषाको कार्यक्रम तुङगुङ तुङला, जसमा आज सुन्नुहुनेछ मिकमा छिरिङ लेप्चाको आवाजमा गीत भने, त्यसपछि एक वार्ता सुन्नुहुनेछ। विषय रहेको छ लेप्चा लोककथामाथि मौखिक परम्परा। 5 सुन्नुहुनेछ लिम्बू भाषाको कार्यक्रम नुसिचुवान प्रस्तुत गर्नेछौ, जस अन्तर्गत आज सुन्नुहुनेछ प्रथममा समाचार अनि विभिन्न कलाकारहरूको आवाजमा गीत भने, त्यसपछि एक वार्ता सुन्नुहुनेछ। विषय रहेको छ चेब्रुङको उत्पत्ति। 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भुटिया भाषाको कार्यक्रम पाङ्गेन मिन्तोक, जसमा सुन्नुहुनेछ प्रथममा छुके छिवङ दोर्जी, किडेन भोटिया अनि साङ्गे दोर्जीको आवाजमा गीत भने, त्यसपछि एक वार्ता सुन्नुहुनेछ। विषय रहेको छ गभर्नमेन्ट स्किम फर सिनियर सिटिजन। 6 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी भाषामा समाचार। 6:05 प्रस्तुत गर्नेछौ दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत पाकिम जिल्ला कबुथाङ कि एक प्रगतिशील कृषक फुर्मित लेप्चासँग लिएको अन्तर्वार्ता। विषय रहेको छ एक उद्यमशील नारी। 6:40 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमर्च नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 अनि 7 सुन्नुहुनेछ जिल्ला समाचार पत्र नेपाली लेप्चा भाषामा। यसरी नै 7:55 प्रस्तुत गर्नेछौ, माफ गर्नुहोला, 7:05 प्रस्तुत गर्नेछौ नेपाली अनुरोध संगीत कार्यक्रम। 7:10 मीडियम वेबको प्रसारणमा सुन्नुहुनेछ 12 कार्यक्रम अवधिमाथि तयार पारेको विशेष कार्यक्रम युवा शक्ति। 7:25 नेपाली भाषामा समाचार। 7:35 कार्यक्रम पाश्चात्य संगीत। यसरी नै 8:05 कार्यक्रम गीत गजल सुनाउनेछौ भने, 8:30 सुन्नुहुनेछ कार्यक्रम सुरसंचार। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 9:15 स्पटलाइट सुनाउनेछौ भने, 9:30 सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट नेशनल लिटरेचर म्यागजिन कार्यक्रम। 10 हिन्दी फिल्मी गीतहरूको कार्यक्रम र आजका तेस्रो अधिवेशनका कार्यक्रमहरूबाट हामी विदा लिनेछौ रातिको ठिक 10:30। श्रोता, यता थिए आज राति अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी। सो पूरा भयो, अब सुन्नुहुनेछ फौजी दोस्तोकीले समर्पित कार्यक्रम सहरे गाथा।

ग्रामीण कार्यक्रम सुनेर बसिरहनु भएका हाम्रा तमाम श्रोताहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछु। श्रोता, प्रत्येक दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने गर्छौं यहाँहरू समक्ष, र प्रत्येक शनिबारको दिन हामी महिला उद्यमीहरूसित बातचित गर्ने गर्छौं विभिन्न विषयहरूमा, र त्यस्तै गरी आज हामी माझ एक असल युवा उद्यमी हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ र आज उहाँलाई हामीले हाम्रो स्टुडियोमा निम्ताएका छौं।

0: र सर्वप्रथम तपाईलाई हाम्रो दैनिक ग्रामीण कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: नमस्ते कामरी, म प्रमित लेप्चा। फर्स्ट अफ अल थ्याङ्क यू भन्न चाहन्छु सरलाई। र म कबुथाङ निवासी पाक्योङ डिस्ट्रिक्टबाट। मेरो परिचय भन्नुपर्दा चाहिँ म इन्टरप्राइज मेरो सुम छ, म पोएट्री गर्छु, युजली सोभिनियर्सहरू प्रिपेयर गर्छु। प्रोफेसनली चाहिँ म लाइक एसिस्टेन्ट प्रोफेसर पनि गरेको 2 साल एसएसटी चिसोपानी जोरथाङमा, र म सिभिल इन्जिनियर हो एउटा, र एमटेक इन स्ट्रक्चरल इन्जिनियरिङ हो।
0: र सर्वप्रथम तपाईँको अब गाउँको विषयमा बताइदिनुहुन्छ कि अब खेतीपाती सम्बन्धित है, पशुपालन सम्बन्धित जति पनि है, बाटोघाट लगायत अन्य सम्बन्धित यसो जानकारी दिनुहुन्छ कि?
1: हजुर, म भन्नुपर्दा कबुथाङ एउटा सानो बस्ती हो जसमा चाहिँ लाइक सबै खेतीबारी पहिल्यै पुर्खैदेखि लिएर आएको र त्यही फलोअप गर्दैछ। युजली जस्तै यो कर्नहरू भयो र धानहरू रोप्ने चलन पहिलेदेखि छ, सब्जीहरू लगाउने र सबै अब अर्ग्यानिक फलोअप गर्ने नै छ जग्गा चाहिँ। त्यसले गर्दाखेरि हामी पहिल्यैदेखि नै यही प्र्याक्टिस गर्दैछौ।
0: हजुर हजुर, र तपाईँ अब ग्रामीण जनजीवनमा हुर्किएर है, तपाईँको जति पनि अब पिता पुर्खा बाबा आमा हुनुहुन्छ है, उहाँहरूले नै अब यही कृषिलाई नै अप्नाएर यतिको तपाईँलाई अब पढाएर लेखाएर है हुर्काउनु भएको छ उहाँहरूले, र तपाईँ पनि यसरी नै अब उहाँहरूकै अब प्रथालाई नै अप्नाउनु भएको छ।
1: हजुर
0: है, पढाइको साथ साथमा तपाईँले अब यो कृषिलाई नै अगाडि बढाउँछु भनेर तपाईँले सोच राख्नु भएको छ।
1: हजुर हजुर, पहिल्यैदेखि नै अब यो कम्युनिटी एज अ कृषिको कम्युनिटी चाहिँ लेगेसीदेखि नै लिभ हुँदै आएको, ग्रान्ड प्यारेन्ट्सहरूलाई सिकाउनु भयो, प्यारेन्ट्सहरूले हामीलाई सिकाउनु भएको छ, र त्यसरी नै यो चाहिँ यस्तो हो कि हाम्रो चलनमा चाहिँ हाम्रो उता चाहिँ लाइक 6 मन्थ एउटा पर्टिकुलर क्रप्स रोपेर 6 मन्थ हाम्रो युजली धान खेती नै गर्ने गर्छौँ, र यो कम्युनिटीमा चाहिँ हामी होडी खेल्ने नै गर्छौँ। जस्तै औलदेखि लेकसम्म नै हामी होडी खेलेर हाम्रो एउटा कम्युनिटी सेक्सन त्यसरी नै चल्दैछ होला। अन्त सागसब्जीहरू सब रोपेर अर्ग्यानिकमा सप्लाई पनि गर्ने गर्छ, हाम्रोबाट राम्रो छ, प्रडक्ट चल्दैछ।
0: अहिले हालैमा अहिले यो जुन चाहिँ झरीमा भनौँ न है, के सागसब्जीहरूको तयारीमा हुनुहुन्छ होला
1: फिलहाल चाहिँ? हजुर, हामीले पर्टिकुलर चाहिँ यो क्लाइम्बर्सहरू जस्तै लहरे जाने चिजहरू गर्दैछ होला, क्युकम्बरहरू रेडी हुँदैछ, भेन्डी भयो, ब्रिन्जल भयो, सिबीहरू रोप्दैछौँ, र साग पनि ट्राई चाहिँ गर्दैछौँ यसपालि। फिलहाल चाहिँ त्यस्तो चल्दैछ, र भर्खरै क्रपमा हेऱ्यो भने चाहिँ हामी भर्खरै मकै गोडेर आएको होला, अन्त सागसब्जी त्यति चल्दैछ होला।
0: हजुर हजुर, अहिले त अब मकै नै एकदमै मकैको खेती नै सुरु भयो भनौँ न है।
1: हजुर
0: हजुर, र तपाईँलाई के लाग्छ अब यत्रो अब चाहिँ अहिलेको यो समयमा भनौँ है, नयाँ टेक्नोलोजी नयाँ तकनिकी अनुसार नै अब खेतीपाती पनि है प्राय जस्तो कृषकहरूले नयाँ तकनिकी नै अप्नाउनुहुन्छ है, विभिन्न प्रकारको अब मसिनहरू है टुल्सहरू प्रदान गरिएको छ सरकारद्वारा है, कृषकहरूलाई सहज ढंगले खेतीपाती गर्न सकोस् भनेर होइन। र तपाईँलाई पुरानो ढंगले नै खेतीपाती गर्नु मनपर्छ कि नयाँ प्रकारले नै गर्नु मनपर्छ होला?
1: हजुर, यो विषयमा चाहिँ 50-50 नै राख्न चाहन्छु ल, किनभने म्यान पावर अहिले सिस्टम अब लाइक सबै गभर्मेन्ट जब सरकारी नोकरीले गर्दाखेरि निकै नै घटेको छ, 50-50 भएको छ, र हामीलाई मसिनेरी सप्लाईले अलिकति इजी सेक्सन चाहिँ ल्याएको छ, त्यसले गर्दा चाहिँ मलाई लाग्छ कि 50-50 नै जरुरी नै छ। किनभने जस्तै अब एउटा अब गोरु जोत्नुको लागि अब 2 उयो चाहियो र एउटा पर्टिकुलर म्यान पावर चाहियो, त्यसको लागि स्याहार्नु पर्यो गर्नु पर्यो। मसिनरी जुन चाहिँ प्रडक्ट सरकारी यताबाट टुल्सहरू जुन चाहिँ प्रोभाइड गर्नु भएको छ त्यो चाहिँ युजली एकजना घरको मान्छे हुनुहुन्छ भने चाहिँ ड्रिल गर्नु सक्नुहुन्छ, लाइक प्लोइङ एउटा जोत्नु मजाले सक्नुहुन्छ, र जुन चाहिँ प्रकारको माटो जुन चाहिँ मिन हुने तरिका राम्रो छ मसिनरी थ्रु चाहिँ, त्यही अलिकति साइज वाइज हेऱ्यो भने चाहिँ अब खेती उयसमा चाहिँ सानो सानो जग्गामा चाहिँ अलिकति साह्रो पर्छ, नभए युजली चाहिँ मलाई चाहिँ लाग्छ कि टेक्नोलोजी पनि र म्यान पावर जुन चाहिँ पुरानो तक्निक पनि बराबर नै चल्नु चाहिँ राम्रो हो जस्तो लाग्छ।
0: हजुर हजुर, र तपाईँ अब कृषिको साथसाथै खेतीपातीको साथसाथै पुष्प खेती फ्लोरिकल्चरमा पनि रुचि राख्नुहुन्छ, र पुष्प खेती अन्तर्गत कति प्रजातिको फुलहरू लगाउनु भएको छ?
1: हजुर, फिलहाल चाहिँ पुष्प खेतीमा चाहिँ मैले फिलहाल चाहिँ जरबेरा लगाएको छु, र फ्युचरमा चाहिँ स्टेटिक लगाउने विचार छ, किनभने मेरो साथीहरू यता हर्टिकल्चर एग्रिकल्चर पोस्टमा धेरै हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले अब आइडिया दिनुहुन्छ कि यो सुइटेबल हुन्छ तपाईँको एरियामा र यो लगाउनु भनेर चाहिँ सजेस्ट गर्नु भएको छ उहाँहरूले, त्यसले गर्दाखेरि चाहिँ म फिलहाल चाहिँ रिसर्च गर्दै लाउँदैछु ल। अन्त पटमा हेऱ्यो भने चाहिँ यो क्रिसमस उयोहरू र जुन चाहिँ सिनेरिया चाहिँ फ्लावर्सहरू छ त्यो चाहिँ पटिङ गरेर लाउँदैछु फिलहाल चाहिँ ल
0: सिम्बिडियन फुल पनि लगाउनु भयो
1: हजुर हजुर अन्त त्यस्तै छ फ्लोरिकल्चरमा फेरि स्कोप पनि छ युजली किनभने अब हाम्रो वेदरले नमिल्दाखेरि चाहिँ अहिलेको यता मार्केटमा हेऱ्यो भने सबैले बेङ्गलोरबाट सप्लाई लिनुहुँदैछ तर मलाई अब रिसर्च हिसाबले गर्दाखेरि चाहिँ इफ हाम्रो केही कुरा सुइटेबल भयो भने चाहिँ हामी अर्ग्यानिकल्ली यतैको स्टेटको जुन चाहिँ कृषिहरूले नै रिप्लेस गर्यो भने राम्रो हो जस्तो लाग्छ किनभने उहाँहरूलाई महँगो पनि पर्दैछ किनभने बेङ्गलोरदेखि सप्लाई आउँदैछ र त्यसले गर्दाखेरि चाहिँ फिलहाल चाहिँ म त्यही अनुसारले रिसर्च गर्दै गर्दै कुन चाहिँ सुइटेबल हुन्छ त्योपट्टि जान्दैछु होला
0: हजुर फुलको बरबिजन चाहिँ कहाँबाट ल्याउनुहुन्छ
1: बरबिजन युजली स्टेटमै कति पाइहाल्छ जरबेरा त किनभने कमन हो सोच पनि गर्छ र त्यही चल्दैछ युजली नभए चाहिँ कालिम्पोङहरूबाट चाहिँ किनभने त्यहाँबाट प्रडक्ट राम्रो हुन्छ भनेर चाहिँ त्यहाँबाट गर्दैछु फ्युचरको स्टेटिक्स चाहिँ फेरि नर्थ इस्टर्न साइड जुन चाहिँ मेघालयहरू भयो नागाल्यान्डहरू भयो त्यता चाहिँ सबै सुइटेबल पाउँछ सिड भन्ने कुरा छ र त्यहाँबाट चाहिँ रिसिभ गर्ने ट्राई गर्दैछु ल म
0: अनि अब कालिम्पोङबाट ल्याउँदा कतिको महँगो अथवा सस्तो पर्छ होला
1: कालिम्पोङबाट युजली सस्तै छ होला कम्पेयर टु अब मेन मेन अलिक टाढो भन्दा किनभने नियर बाई स्टेट प्लेसेस भएर चाहिँ हामीलाई त्यही भएर चाहिँ सुइटेबल छ अलिकति रिजनेबल प्राइसमै दिनुहुन्छ उहाँहरूले पनि चिनेको हिसाबले गर्दाखेरि चाहिँ
0: हजुर हजुर र पुष्प खेतीको साथसाथै तपाईँ एक असल उद्यमी हुनुहुन्छ है तपाईँले अब विशेष गरी मुख्य कुरामा हामी आउन है तपाईँको मुख्य व्यवसायको कुरा गरौँ है अब मुख्य व्यवसायमा चाहिँ तपाईँले अब माटोद्वारा पोटरीद्वारा तपाईँले विभिन्न प्रकारको सामग्रीहरू बनाउनुहुन्छ है र के बनाउनुहुन्छ होला यस अन्तर्गत
1: युजली पोटरीमा चाहिँ म फिलहाल चाहिँ स्टेट रिप्रेजेन्ट गर्नुको लागि स्टेट सोभिनियर्स बनाउँदैछु फिलहाल म तीनटा चिजमा फोकस गरेको छु किनभने अब एज अ लेप्चा ट्राइब मैले चाहिँ आफ्नै ट्रेडिसनल चिजलाई प्रमोट गर्ने सोचेर चाहिँ मैले रिसेन्टली जीआई ट्याग भएको दुईटा चिज जस्तै पुन्तोङ पुलित र तुङबुक चाहिँ मेरो स्टेटको एउटा म्याप जस्तो दिन प्लेटफर्म बनाएर त्यसमा चाहिँ अब आफ्नो त्यो कृति चाहिँ अब खोपेर लाइक कला बनाएर चाहिँ त्यो गर्ने गर्छु एज अ सोभिनियर्स चाहिँ लाइक फ्रिज म्याग्नेट्सहरू अर्को चाहिँ मैले मेरै ट्रेडिसनल लेप्चा ह्याट डिजाइन गरेर चाहिँ बनाएको छु ल अन्त कम्पेयर टु यो राम्रै छ त्यो चल्दैछ पनि र अन्त फर्स्ट टाइम अहिले भन्नुपर्दा मेरो वान इयर भयो पोटरीको सेसन गरेर आफूले निकालेको चिज चाहिँ र मेरो जति पिसेसहरू जुन चाहिँ आर्टवर्कहरू बनिएको छ त्यो चाहिँ माथि अर्केडियममा राख्नु दिनुभएको छ हाम्रै मेन्टरहरूले स्टुडियो जेमाबाट गरेको मैले चाहिँ त्यसले गर्दाखेरि चाहिँ अब राम्रै छ स्कोप छ त्योपट्टि पनि
0: अनि तपाईँले माटो चाहिँ कस्तो प्रकारको चलाउनुहुन्छ
1: युजली चाहिँ म कालो माटोै चलाउँदैछु ल सिलगढीबाट लिएर चाहिँ इम्पोर्ट गर्दैछु र मेन्टरहरूले भन्नुहुँदाखेरि चाहिँ हामीले युजली नर्मल क्ले नै अब यता गार्डन क्ले र यता रिभर साइडहरूबाट ल्याएर बनाउनु पनि सकिन्छ भन्नुभएको छ जस्तै सोइलको अब टाइप्सहरूमा भयो भने भन्यो भने चाहिँ चिम्टे माटो पनि हुन्छ र तपाईँको थ्रेड लाइक स्ट्रक्चर बनाउँदा चाहिँ अलिक तन्किने खालके इलास्टिक अलिक प्रपर्टी दिने खालके चाहिँ हामीले युजली चाहिँ त्यो प्रयोग गर्यो भने चाहिँ राम्रो राम्रो स्कल्पचर्सहरू बनिन्छ त्यसले गर्दाखेरि चाहिँ युजली कालो माटो चाहिँ मोस्टली चलाउँदैछौँ
0: अब कालो माटो भन्नाले चाहिँ अब धेरै जग्गामा यो कालो माटो चाहिँ पाउनु त अब अलिकति गाह्रो नै पर्छ र अब हामीले त विशेष गरेर माटो चिन्नु चाहिँ एकदमै अनिवार्य छ विभिन्न प्रकारको सामग्रीहरू तयार पार्नु कस्तो प्रकारले चिन्नु माटो चाहिँ
1: त्यही लाइक चिम्टे अब चिप्लो चिप्लो खालके लाइक च्याप हुने खालके अलिकति इलास्टिसिटी भएको चाहिँ अब जस्तै तपाईँले आफै फिल गर्नुहुन्छ अब गिलो माटै हुन्छ त्यसलाई चाहिँ अब मुझ्दाखेरि चाहिँ अब हामीले रोटी बनाउँदाखेरि आटा बनाएको जस्तै गरेर तपाईँ आफैलाई एउटा मुझ्दाखेरि चाहिँ फिल हुन्छ एउटा सेप निक्लिन्छ होला भन्ने खालके स्ट्रक्चर लाइक थ्रेड लाइक स्ट्रक्चर भनिन्छ हाम्रो टेक्निकमा चाहिँ नभए चाहिँ तपाईँले डल्लोहरू के बनाउँदा एउटा सेप निक्लिनु सक्ने माटो चाहिँ हुन्छ अब जस्तै डिफ्रेन्सेस तपाईँहरूले गर्नुहुन्छ अब स्यान्ड बलुवाको डिफ्रेन्ट हुन्छ हाम्रो यो खेतीबारी गर्ने जुन चाहिँ माटो डिफ्रेन्टै हुन्छ त्यो तपाईँले आफैले फिल गर्नु सक्नुहुन्छ युजली चाहिँ जुन चाहिँ अब बाइन्ड गर्दा स्कल्पचर बनिने खालके च्याप खालके माटो हुन्छ त्यो चाहिँ हामीले बेसिकली प्रिफर गर्छ पटरी बनाउँदा
0: आफूलाई चाहिँ अब सर्वप्रथम अब थाहा हुनु चाहिँ अति नै जरुरी छ
1: हजुर
0: कस्तो प्रकारको माटो प्रयोग गर्दाखेरि चाहिँ हामीले यो सामग्रीहरू तयार पार्न सक्छौँ।
1: हजुर हजुर हजुर,
0: माटो चिन्नु चाहिँ अति नै आवश्यक छ।
1: हजुर
0: हजुर। अच्छा, सिलगढीबाट ल्याउँदा कतिको सस्तो अथवा महँगो पर्छ होला?
1: सिलगढीबाट ल्याउँदा हजुर, अब हामीलाई अब ट्रान्सपोर्टेसनको हिसाबले त अलिकति महँगै पर्छ होला।
0: हजुर,
1: युजली आफूले सेल्फ खोजेर यता अब बारीबाटै खोजेर एउटा सर्टेन क्लिकको उयो गरेको हो र अब ट्रान्सपोर्टेसनको हिसाबले त हामीलाई अलिकति महँगै पर्छ।
0: महँगै पर्छ
1: हजुर, तर भए पनि अब युजली अब सर्टेन स्टार्टिङले गर्दाखेरि चाहिँ अब उतैबाट प्रिफर गर्दैछौँ। फेरि टाइप्स थुप्रै खालके पनि हुन्छ, अलिक महँगो खालके पनि प्रिफर गर्छ, पोलिमरहरू भन्छ के भन्छ, अरू डिफ्रेन्ट टाइप्सको पनि हुन्छ। उनीहरू चाहिँ अब अलिकति फ्याक्ट्री मेड भएर अलिकति महँगै हुन्छ। फेरि युजली नर्मली अब मेरो एरिबल सेक्सनको नभएर चाहिँ यता के भन्छ सोभिनियर्सहरू गर्नुको लागि चाहिँ अब नर्मल क्ले नै चलाउँदैछु फिलहाल
0: चाहिँ। मैले तालिम
1: चाहिँ युजली यता स्टडियो जेमाबाट लिएको, हाम्रो मेन्टर हुनुहुन्छ आइसाङ्गी र आज्ञाकर्मा, प्लस हाम्रो अरू मेन्टर हुनुहुन्थ्यो ज्यामी र अनुपमा म्याम हुनुहुन्थ्यो। उहाँहरूले एकदमै बेसिक प्रकारले सिकाउनु भएको छ र उहाँहरूकै स्पेस पनि हामीलाई प्रोभाइड गर्नुभएको छ यो अर्किडेरमा, अघि नै भनिहाले। र फ्युचरको कतिवटा प्रोग्राम्सहरू पनि उहाँहरूले एकदमै साइड बाई साइड लिएर चाहिँ हामीलाई हिँड्दैछ। जति हाम्रो कोर्सेसहरू गरेको पार्टिसिपेन्ट्सहरू हुनुहुन्थ्यो उहाँहरू सबै आफ्नै टेक्निकमा प्रो हुनुहुन्छ। राम्रो छ यो साइड चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ।
0: हजुर हजुर, र एकदमै उच्च शिक्षा हासिल गर्नुभएको रहेछ तपाईँले है, र अब तपाईँले नोकरीलाई चाहिँ किन प्राथमिकता नदिनु भएको होला?
1: हजुर, मलाई चाहिँ पहिल्यैदेखि नै अब यो उद्यमीपट्टि चाहिँ पहिल्यैदेखि इन्ट्रेस्ट थियो। एउटा प्रोफेसनल यता चुज गर्नु भन्दाखेरि अब स्टडिज पनि प्रायोरिटिज नै हुन्छ प्यारेन्ट्सहरूको, प्लस आफ्नो पनि एउटा प्रायोरिटिज नै हो, पढेको त अब राम्रै हो भन्छ सबैले। त्यसले गर्दाखेरि अब प्रोफेसनलपट्टि पनि ट्राई गरेँ र मलाई खुसी नै लाग्छ मैले अब यति यति अब इयर्सहरू आफ्नो प्रोफेसनलाई चुज गरेकै हो।
0: र
1: मलाई पहिल्यैदेखि किन इन्ट्रेस्ट उद्यमीमा चाहिँ किनभने पुर्खाले लिएर आएको, उहाँहरूले सिकाएर आउनु भएको बेसिक कुराहरू, जस्तै अब यो धान रोप्नुदेखि लिएर खेतीबारी सबै सबै सबै बेसिक अर्ग्यानिक कुराहरू चाहिँ उहाँहरूले सिकाएको, र त्यही चाहिँ मलाई अघि बढाउनु मन थियो। त्यसले गर्दाखेरि चाहिँ मैले एउटा च्यानल पनि खोलेको छु, द्याट माइल स्टोन गर्ल भन्ने। त्यसमा चाहिँ मैले जस्तै बेसिक गुन्द्रुक बनाउनु, धान रोप्नु, अब धान रोप्दाखेरि के स्टेप्सहरू आउँछ, जस्तै अब बियार राख्नु, आली तास्नु, रोप्नु, फेरि गोड्नु, काट्नु, सबै स्टेप, त्यहाँदेखि दाइँ गर्नु, आफ्टर हार्भेस्टिङ त्यो मेलमा लगेर सुकाएर मेलमा लगेर पिसेर अब पर्टिकुलर पटमा ल्याउनु, अब प्लेटमा ल्याउनुको लागि, त्यो कुराहरू चाहिँ मलाई पहिल्यैदेखि इच्छुक थियो र अगाडि पनि बढाउनु मन थियो। किनभने पढेर मात्रै अब यता किन इन्ट्रेस्ट त हुन्छ, 50-50 त राख्नै पर्यो, तर मलाई चाहिँ पहिल्यैदेखि पुर्खाहरूले कसरी गर्नुहुन्छ र कसरी कुन चाहिँ लेभलमा पुर्याउनु भएको छ भन्ने चाहिँ अरूलाई पनि अवेर
0: गराउनु।
1: हजुर हजुर, त्यही स्टेपमा चाहिँ अगाडि चलेर अगाडि बढाउनु चाहिँ पहिल्यैदेखि नै इच्छा छ।
0: हुन त अब पढेर मात्रै हुँदैन, पढेको हुनु पर्यो नि त होइन, पढेर मात्रै सबै कुरो त हासिल गर्नु सकिँदैन, आफूले पनि अब केही न केही त गरेको हुनु पर्यो नि त होइन, प्र्याक्टिकली गर्नु पर्यो नि त होइन, गरेर चाहिँ अनुभव गर्नु पर्यो नि त होइन, एक्सपिरियन्स गर्नु पर्यो नि त, पढेर मात्रै त भएन।
1: यो कुरामा चाहिँ मलाई के भन्छ कृषिपट्टि चाहिँ मलाई पहिल्यैदेखि चाहिँ किन इन्ट्रेस्ट थियो भने एज अ सोसियल उयसमा चाहिँ इभेन्टमा चाहिँ हाम्रो कम्युनिटी चाहिँ यो कुरा चाहिँ मलाई अब सबैलाई सेयर गर्नै मन छ पहिल्यैदेखि नै। यो सिजन एउटा पर्टिकुलर सिजन, अब जस्तै यो धान रोप्ने सिजन लागेपछि चाहिँ सबै हाउस होल्ड चाहिँ ज जसले रोप्नुहुन्छ, जस्तै 24 हाउस होल्ड जसले त अहिलेसम्म पनि प्र्याक्टिस छ, जस्तै लेकदेखि गएर औलसम्म पुग्ने, जस्तै अब माथिको फर्स्ट आली तास्यो भने रोटेसन हुँदै हुँदै हुँदै 24 घरको औलसम्म पुग्दाखेरि फेरि धान रोप्ने स्टेप भइहाल्छ, स्टेज सिजन एक महिनाको चलिहाल्छ। त्यसरी नै रोटेसन गर्दै गर्दै गर्दै हामीले एकअर्काको लाइक अब खेताला पात चाहिँ तिर्छौँ भनौँ न, अब त्यसरी चलाउने चलन छ। र त्यो सेसनमा चाहिँ त्यो पर्टिकुलर डेमा चाहिँ 9-to-5 जब गरेको जस्तै अब हामी चाहिँ गएर पर्टिकुलर दुःख सुखको कुरा गर्छौँ, के दुःख बिमार भएको त्यस्तो, अब बाजे बोजूहरू अब कति ग्याप भएको हुन्छ, नभेटेको हुन्छ, त्यतिखेर भेटघाट गरेर दुःख सुखको गफ हुन्छ, हाँसखेल हुन्छ, गीत गाई हुन्छ, अन्त नाचगान हुन्छ बेला बेला, खानाहरू खै अब सेयरिङ हुन्छ, एउटा पर्टिकुलर के एउटा लाइभलीहुड भनौँ न, कम्युनिटीको दुःख सुख सेयर हुन्छ। यो पार्टमा चाहिँ मलाई यो सेक्सन चाहिँ एकदमै रमाइलो लाग्छ र त्यही कारणले चाहिँ मलाई अब कृषिमा चाहिँ पहिल्यैदेखि एकदमै किन इन्ट्रेस्ट हो। मेरो च्यानलमा चाहिँ त्यही प्रमोट गरेको छु ला, युजली धान रोपेको कसरी के गरेको स्टेप वाइज चाहिँ मैले अब एपिसोड्स बनाएको छु भनौँ न, ठिकै छ, अब उहाँहरूले जो जो इन्ट्रेस्ट हुनुहुन्छ उहाँहरूले हेर्न सक्नुहुन्छ। यो पर्टिकुलर यो सेक्सन चाहिँ मलाई मनपर्छ किनभने अब फिलहाल अब 9 to 5 जब गर्दाखेरि अब आफ्नो आफ्नो ड्युटी गएर आएर एउटा टाइमिङ हुन्छ, सन्डे मात्रै त टाइमिङ हुन्छ, के गर्दा भ्याउँदैन। र कृषिको हाम्रो यो सेक्सनमा चाहिँ कम्युनिटी वाइज एज अ होल सबै आएर त्यो पार्ट चाहिँ मलाई एकदमै रमाइलो लाग्छ, भेटघाटको पार्ट चाहिँ के चल्दो रहेछ, दुखा सुखा त्यो सबै सोसियल्ली इभेन्ट चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
0: र माटोद्वारा तपाईँले जे जति पनि सामग्रीहरू बनाउनुहुन्छ है, यसको मागहरू चाहिँ कहाँ छ होला, डिमान्डहरू
1: फिलहाल चाहिँ हजुर भन्नुपर्दाखेरि हाम्रो थाहाकै कुरा स्टेट अर्ग्यानिकली र टुरिज्मपट्टि चाहिँ एकदमै राम्रो चल्छ, त्यसले गर्दाखेरि चाहिँ अब टुरिस्टहरू बाहिरदेखि आएकोहरूलाई चाहिँ एउटा एउटा सोभिनियर्स लिएर जाने इच्छा हुन्छ, त्यसले गर्दाखेरि चाहिँ यो सोभिनियर्स चाहिँ पार्टिकुलरली टुरिस्टहरूले नै लानुहुन्छ एज अ स्टेट रिप्रेजेन्ट गरेको चिज हो भनेर। फ्रिज म्याग्नेटहरू भयो, की चेन्जहरू भयो, फ्रेम्सहरू भयो, त्यो चाहिँ मैले त्यसरी नै रिप्रेजेन्ट अब एउटा अब सोभिनियर्स बनाएपछि स्टेट रिप्रेजेन्टिङ सोभिनियर्स बनाएपछि त उहाँहरूलाई यो सिक्किमबाट ल्याएको भन्ने हुन्छ नि ल चिनो, त्यही चाहिँ अब त्यो प्लेटफर्म यो पोटरी सेक्सनबाट चाहिँ मैले स्टेटलाई चाहिँ त्यसरी प्रमोट गर्दैछु जस्तो लाग्छ।
0: जति पनि सामग्रीहरू बनाउनुहुन्छ है, सर्वप्रथम अब माटो ल्याएर त्यो माटोलाई त गिलो त बनाउनु पर्यो, गिलो बनाएर नै सामग्री तयार पार्नुहुन्छ।
1: हजुर गिलो नै पारेर जसमा चाहिँ अघि नै भनिहाले ल मैले रोटी बेल्दा जसरी आटा मुछ्छ तपाईँले पास राख्नुको लागि त्यसरी नै बनाउनुपर्छ। त्यसमा भएको कति अब सानसानो स्टोन्सहरू चाहिँ पहिला तपाईँले छान्नु सक्नु पर्यो, नभए चाहिँ पछाडि तपाईँले फायरिङ गर्दा किलनमा हाल्दा भट्टीमा हाल्दाखेरि चाहिँ त्यो पड्किने चान्सेसहरू हुन्छ, त्यसले गर्दाखेरि चाहिँ अगाडि नै सबै कुरामा राखेर चाहिँ त्यही अनुसारले तपाईँले पेबल्सहरू छान्यो प्लस त्यो मुच्नु जति तपाईँले राम्रो निट गर्नु सक्नुहुन्छ त्यति राम्रो तपाईँको स्कल्पचर लाइक त्यो पिसेसहरू बनिन्छ तपाईँले बनाउँदै चाहिँ।
0: र सामग्रीहरू तयार पार्नुको निम्ति कति समय लाग्छ होला?
1: हजुर सामग्री तयार पार्नुको निम्ति चाहिँ हामीलाई मोस्ट प्रोबेब्ली 1 week चाहिँ लाग्छ होला, 1 week। हजुर त्यो निट गर्यो, सेप बनायो, अलिकति ड्राई गर्नुको लागि राख्नु पर्यो, प्लस ड्राई गरिसकेपछि तपाईँले भट्टी किलनमा लानु पर्यो 1100 degree नभए 1500 degree हेरी हेरी हुन्छ टेम्परेचर वाइज गरेर त्यसलाई बर्न गर्नु पर्यो, तब मात्रै चाहिँ त्यो अब कडा भएर एउटा सेप निक्लिन्छ। आफ्टर द्याट तपाईँले जस्तै खानेकुराको प्लेट्सहरू भयो कप्सहरू भयो त्यो चाहिँ फेरि फाल्टै प्रोसेस हुन्छ, अर्कै ग्लेज गर्नुपर्छ, स्टेप वाइज हुन्छ। सोभिनियर्सहरूले गर्दाखेरि सोभिनियर्सहरू चाहिँ युजली म नर्मली नै बनाउँदैछु, नर्मल क्ले प्लस जुन चाहिँ पेन्टहरू गर्दैछ हामीले नर्मल उयो गर्दैछ होला डिजाइनिङहरू दिने
0: चाहिँ
1: त्यो चाहिँ डिफरेन्स हुन्छ।
0: हजुर हजुर र तपाईँको अब यो पुष्प खेती गरेर है फुलको खेती गरेर बेचबिखान गरेर यो जति पनि माटोद्वारा सामग्रीहरू तयार पारेर बेचबिखान गर्नुहुन्छ है, यसबाट तपाईँको अब मासिक आमदानी मन्थली इन्कम कति हुन्छ होला?
1: हजुर फिलहाल चाहिँ अब स्टार्टिङ भएरदेखि चाहिँ 15 to 30K चाहिँ जान्दैछ मन्थली चाहिँ, किनभने त्यो त मैले प्रोफेसनल ड्युटी गर्दा पनि मैले त्यति नै पाउँथे, तर म यता असाइड हुँदा पनि मेरो प्यासन फलो गर्दाखेरि पनि मैले यति चाहिँ पाउँदैछु, त फ्युचरमा पनि अझै राम्रो स्कोप चाहिँ छ किनभने स्टार्टिङ हो मेरो, अझै फ्युचरमा राम्रो प्लेस लाउनु सक्यो भने यसको लेभल अझै राम्रो बढ्ने नै छ जस्तो लाग्छ मलाई चाहिँ।
0: तपाईँको विचारमा नि अब एक असल उद्यमीमा हुनुपर्ने क्वालिटी भनौँ न गुणहरू के हुनुपर्दछ होला?
1: हजुर असल उद्यमीमा हुनुपर्ने गुण चाहिँ पहिला चाहिँ तपाईँ कन्फिडेन्ट हुनु पर्यो र मोस्ट प्रोबेब्ली एक्स्ट्रोभर्टै हुनु पर्यो, एउटा जग्गादेखि निक्लिनु सक्नु पर्यो, जस्तै आफ्नो पिठो बिकाउनुको लागि त बोल्नै पर्यो तपाईँले हो
0: हजुर।
1: अन्त र जति इभेन्ट सेसन्सहरू हुन्छ लाइक माइन्डेडहरू भेट हुन्छ त्यो सेसन्सहरू चाहिँ एटेन्ड गर्नै पर्यो, तपाईँले एउटा कबुथाङमै बसेर मात्रै चाहिँ त्यहीँबाट उयो गर्छु चल्छु म त्यहीँबाट चलाउँछु भन्ने चाहिँ हुँदैन, एउटा आउटसाइड वर्ल्ड चाहिँ हेर्नै पर्छ, यो कतिको स्ट्यान्ड गर्छ मेरो यो सामान कसरी कहाँ पुर्याउनु पर्ने के गर्नुपर्ने त्यो चाहिँ सबै अलिअलि आइडिया हुनु चाहिँ जरुरी नै छ जस्तो लाग्छ, र हम्बल हुनु पर्यो सबै कुरामा हम्बल चाहिँ हुनै पर्यो, किनभने अनि धेरै कुरा चाहिँ सिक्नुको लागि चाहिँ त्यो सेसन जोइन गरेपछि चाहिँ तपाईँले लाइक माइन्डेड मान्छेहरू भेट्नुहुन्छ र उनीहरूकै थ्रुबाट कोल्याब गर्दै गर्दै चाहिँ उनीहरूले आइडिया दिएपछि तपाईँको पनि आइडिया सेयर गरेपछि त्यो अगाडि बढ्ने त भइहाल्छ होला
0: कुरा।
1: हजुर हजुर मेन कुरा अल्छी पनि गर्नु भएन र टाइम पनि मजाले उयो गर्नु पर्यो ब्यालेन्स गर्नु पर्यो।
0: हजुर र यस्तै गरी अब अहिलेका जति पनि शिक्षित युवा युवतीहरू तपाईँ जस्तै है उहाँहरू एकदमै पढिसकेपछि अब सरकारी नोकरीमा मात्रै ध्यान आकर्षित छ उहाँहरूको है, उहाँहरूलाई कस्तो प्रकारको सरसल्लाह दिन चाहनुहुन्छ?
1: म यो पोइन्टमा चाहिँ यस्तो भन्न चाहन्छु कि ठिकै हो, अब तपाईँहरूको पेरेन्ट्सहरूले स्टेबिलिटी त हेर्छ हेर्छ, सरकारी नोकरी पहिलेदेखि मलाई पनि भन्दै आएकै हो, तर मलाई चाहिँ यस्तो लाग्छ कि 50-50 गर्नुहोस्, ट्राई गर्नुहोस्, तपाईँको सरकारी नोकरी पाउनुभयो भने राम्रै हो, तर तपाईँको पेसन हुन्छ नि एउटा केही चिजमा क्रिएटिभिटी देखाउने, कोही नाच्ने गाउने, कोही यो चिज बनाउने, कोही के गर्ने हुन्छ, त्यही हुँदाखेरि चाहिँ मलाई लाग्छ आफ्नो पेसन पनि नछोड्नुहोस्, फलोअप गर्नुहोस्, र कृषिपट्टि चाहिँ तपाईँहरूले ध्यान चाहिँ दिनैपर्छ, किनभने फ्युचरमा तपाईँहरूलाई यही नै चाहिन्छ जस्तो लाग्छ, र उतापट्टि मात्रै नगएर यता पनि ब्यालेन्स गर्नु सिक्नुपर्छ जस्तो लाग्छ, बिकज अब हेल्थले पनि राम्रै भन्छ कृषिको लागि, किनभने वर्कआउट हुन्छ, फिजिकल वर्क हो नि त, यता ड्युटी अब सरकारी नोकरी भन्यो भने एउटा पर्टिकुलर 9-to-5 जब हुन्छ, डेस्क जब हुन्छ, कसैको मेन्टल मात्रै हुन्छ, डेस्कमा मात्रै बस्ने के गर्ने हुन्छ त्यस्तो हुन्छ, तर अब यता कृषिपट्टि तपाईँले अलिअलि ध्यान दिनुभयो भने चाहिँ आफ्नो फिजिकल एक्सर्साइज वर्कआउट पनि हुन्छ, त्यसले गर्दाखेरि चाहिँ दुइटै कुरा ब्यालेन्स गरेको राम्रै लाग्छ होला। अब सरकारी नोकरीपट्टि मात्रै जाने नसोचेर चाहिँ यो साइड पनि चाहिँ स्कोप उद्यमपट्टि पनि बेसिकली, किनभने हाम्रो अर्ग्यानिक स्टेट भएर चाहिँ हामीलाई चाहिँ उद्यमपट्टि चाहिँ ओभर प्लस पोइन्ट चाहिँ छ जस्तो लाग्छ।
0: हजुर,
1: जति हामीले प्रडक्ट रिसर्च गरेर अब पढेको हिसाबले त रिसर्च गर्नु त राम्रो हुन्छ, रिसर्च गरेर जति तपाईँले राम्रो प्रडक्टहरू निकाल्नु सक्नुभयो भने चाहिँ त्यसको तपाईँलाई यादै छ इम्पोर्ट एक्सपोर्टको कुराहरू जस्तै हुन्छ, हामीले अब राम्रो प्रडक्सन निकालेर एक्सपोर्ट गर्नु सक्यो भने त त्यसको लेभल त फेरि नेक्स्टै हुन्छ, किनभने अर्ग्यानिक भनिसक्दा त राम्रो भइहाल्यो कुरा।
0: र तपाईँसित भेटघाट गरेर धेरै खुसी लाग्यो, र तपाईँले उद्यमीको क्षेत्रमा भनौँ न है, अब पाटोद्वारा तयार पारिने विभिन्न सामग्रीहरू बारे हाम्रो श्रोताहरू समक्ष राम्रोसितले बताइदिनु भयो, तर आउने दिनहरूमा तपाईँसित फेरि पनि हामी अन्य विषयमा भेटघाट गरेर बातचित अवश्य नै गरौँला, र यति भन्दै अहिलेलाई तपाईँसित बिदा लिन चाहन्छु।
1: थ्याङ्क यू सर।

भर्खरै आदरणीय श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो पाक्योङ डिस्ट्रिक्ट अन्तर्गत कपुथाङ गाउँबाट एक युवा महिला फुर्मित लेप्चासितको अन्तर्वार्तालाई र अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकै क्षणको निम्ति मनोरञ्जन गरौं रमाइलो गरौं एउटा लोकगीत सुनेर।

लौता श्रोताहरू, यसै लोकगीतको साथै आजका हाम्रो बेलुकी पख प्रसारण हुने दैनिक ग्रामीण कार्यक्रम अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौं। तबसम्मको लागि म कार्यक्रम संचालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

0: श्रोताहरूले यतिन्जेल सुन्नुभयो दैनिक ग्रामीण कार्यक्रम अन्तर्गत पाकिम जिल्ला कबुथाङकी एक प्रगतिशील कृषक फोर्मित लेप्चासँग लिएको अन्तर्वार्ता. विषय रहेको थियो एक उद्यमशील नारी. हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ. श्रोता अब सुन्नुहोस् आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी. अहिले केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार क्रमशः नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा. यसरी नै 6:55 अनि 7 बजे सुन्नुहुनेछ जिल्ला समाचार पत्र नेपाली अनि लेप्चा भाषामा. 7:05 प्रस्तुत गर्नेछौ नेपाली अनुरोध संगीत कार्यक्रम. यसरी नै 7:10 मीडियम वेब प्रसारणमा सुन्नुहुनेछ 12 वर्ष कार्य अवधिमाथि तयार पारेको विशेष कार्यक्रम युवा शक्ति. 7:25 नेपाली भाषामा समाचार सुनाउनेछौ भने 7:35 कार्यक्रम पाश्चात्य संगीत सुनाउनेछौ. त्यसपछि 8:05 कार्यक्रम गीत गजल सुनाउनेछौ. यसरी नै 8:30 सुनाउनेछौ कार्यक्रम सुर संसार. 8:45 अनि 9 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ हिन्दी अनि अंग्रेजी भाषामा समाचार. 9:15 स्पटलाइट कार्यक्रम. 9:30 सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट नेशनल लिटरेचर म्यागजिन कार्यक्रम. 10 बजे हिन्दी फिल्मी गीतहरूको कार्यक्रम. र आजको तेस्रो अधिवेशनका कार्यक्रमहरूबाट हामी विदा लिनेछौ रातिको ठिक 10:30. श्रोता यता थिए आज रात्रि अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी. सो पूरा भयो. यो सुन्नुहोस् मौसम सम्बन्धी साधारण जानकारी. आज स्थानीय मौसम विभागद्वारा प्राप्त जानकारी अनुसार गान्तोक साथै वरपरका क्षेत्रहरूको अधिकतम तापक्रम 21.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.1 डिग्री सेल्सियस रेकर्ड गरियो. आउँदो 24 घण्टाको पूर्वानुमान अनुसार आकाशमा बादल छाउनका साथै मेघ गर्जनसहित वर्षा हुने सम्भावना सोही विभागले जनाएको छ. सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी साधारण जानकारी. सो पूरा भयो.
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ.
2: गत 30 मईदेखि 28 जुन 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्.
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर रा समयमा नै बुझाउने अनुरोध छ.
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्.
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ.
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी.
0: श्रोता यो सुन्नुहोस् भोलि बिहान प्रातकालीन अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको रूपरेखा. प्रातकालीन अधिवेशन शुरू हुनेछ बिहान 6:30 मंगलध्वनीबाट. 6:35 सुन्नुहुनेछ भक्ति प्रभात अन्तर्गत भजन. यसरी नै 6:55 अनि 7 बजे सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट संस्कृत अनि हिन्दी भाषामा समाचार. 7:05 सुनाउनेछौ गोल्डन मेलोडिज कार्यक्रम. 7:25 खरसाङ केन्द्रबाट नेपाली भाषामा समाचार सुनाउनेछौ. 7:35 समय हो ज्ञान अनि मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम. 8:00 अनि 8:15 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी अनि अंग्रेजी भाषामा समाचार. 8:30 पूर्वोत्तर सेवा सिलोङ केन्द्रबाट अंग्रेजी भाषामा समाचार सुनाउनेछौ. 8:40 सुनाउनेछौ गीतिमाला कार्यक्रम अन्तर्गत नेपाली आधुनिक गीत रुस्तम लेप्चा अनि वंजमित लेप्चाको आवाजमा. यसरी नै 9 बजे समाचार सुनाउनेछौ भने 9:02 चित्रांजली कार्यक्रम अन्तर्गत पुराना हिन्दी चलचित्रका गीतहरू सुनाउनेछौ. 9:30 कार्यक्रम बाल जगत सुनाउनेछौ. 10 बजे समाचार सुनाउनेछौ. 10:02 तारजे तरानी अन्तर्गत नयाँ हिन्दी चलचित्रका गीतहरू सुनाउनेछौ. 10:30 एफएम गोल्ड कार्यक्रम सुनाउनेछौ. श्रोता यता थिए भोलि बिहान प्रातकालीन अधिवेशनमा समावेश भएका कार्यक्रमहरूको संक्षिप्त जानकारी. सो पूरा भयो. हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौ. श्रोताले अबको केही क्षणमा यस केन्द्रबाट प्रादेशिक समाचार सुन्नुहुनेछ क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा. प्रतीक्षा साँच्नुहोला.

पाकिम जिल्लामा मतदाताहरूको विशेष गहन संशोधन एसआईआरको तेस्रो चरण अन्तर्गत गणना विवरण फारम वितरण कार्यक्रम हालसम्म लगभग 67% प्रगति भएको छ। जिल्लाका पाँचवटा विधानसभा क्षेत्रमा रहेका 83,111 जना मतदाताहरूमध्ये हालसम्म 55,824 जनालाई गणना विवरण फारम वितरण गरिएको छ। सबैभन्दा बढ़ी प्रगति छुजाचिन निर्वाचन क्षेत्रमा भएको छ, जहाँ 75% भन्दा अधिक फारम वितरण गरिएको छ। यसै गरी नाम्चेबुङ निर्वाचन क्षेत्रमा 73 भन्दा अधिक, नाथाङ माचोङमा 69 भन्दा अधिक र रिनाक निर्वाचन क्षेत्रमा लगभग 66% फारम वितरण भएको छ। पश्चिम पाण्डाममा भने हालसम्म लगभग 50% फारम वितरण भएको छ। जिल्ला प्रशासनका अनुसार बुथ स्तरीय अधिकारीहरूले घर दैलो अभियानमा

0: मंगन जिल्लाको लाचेन स्थित थाङ्गु सेतोर्क गुम्पामा 5 जून राति लगभग 11 बजी विद्युत सर्ट सर्किट हुँदा आगलागी भएको समाचार प्राप्त भएको छ। आगलागीबाट 1965 निर्माण गरिएको यो गुम्पामा रहेका बहुमूल्य धार्मिक सामग्री, पूजा आजा सम्बन्धी वस्तु र अन्य संरचनामा ठूलो क्षति पुगेको छ। आगोका कारण नजिकै रहेका 2 घर समेत प्रभावित भएका छन्। धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने गुम्पामा भएको यस घटनाले यस स्थानका वासिन्दामा चिन्ता बढ़ेको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। सड़क परिवहन तथा राजमार्ग राज्य मन्त्री अजय टामटाले सिक्किम भ्रमणका क्रममा राष्ट्रिय राजमार्ग 10 र राष्ट्रिय राजमार्ग 510 हुँदै विभिन्न पूर्वाधार तथा विकास योजनाको प्रगतिको समीक्षा गर्नुभयो। गेजिङ जिल्लाको भ्रमणका क्रममा उहाँले आयुष अस्पताल, कृषि विज्ञान केन्द्र तथा जल जीवन अभियान, प्रधानमन्त्री ग्राम सड़क योजना र प्रधानमन्त्री आवास योजना लगायत विभिन्न केन्द्रीय योजनाको कार्यान्वयन अवस्थाको निरीक्षण गर्नुभयो। उहाँले सड़क तथा राजमार्ग निर्माण योजनाको प्रगतिबारे पनि समीक्षा गर्नुभयो। भ्रमणका क्रममा रिनाक रंगली सड़क राष्ट्रिय राजमार्ग 10 स्तरोन्नति, रम्फू रोडाथाङ र मल्ली सिङताम वैकल्पिक सड़क निर्माण योजनाबारे जानकारी लिँदै उहाँले सबै योजना द्रुत गतिमा सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देश दिनुभयो। राज्य मन्त्री श्री टामटाले गान्तोक बाइपास सड़कको प्रगतिको पनि समीक्षा गर्दै आगामी नोभेम्बर महिनाभित्र निर्माण कार्य पूरा गर्ने निर्देश दिनुभएको छ। उहाँले सम्बन्धित निकायलाई निर्देश दिँदै भन्नुभएको छ, पर्यटक सवारी साधन बिसौनीका लागि आवश्यक स्थान निर्माण तथा पहिरो नियन्त्रणका प्रभावकारी उपाय अप्नाइनुपर्छ। यस अवसरमा केन्द्रीय राज्य मन्त्रीले सुदृढ सड़क सञ्जालले आर्थिक विकास, व्यापार व्यवसाय, दुर्गम क्षेत्रको पहुँच विस्तार तथा पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सिक्किमको समग्र विकासका लागि भारत सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो। पाकिम जिल्लाको सामुदायिक भवनमा आज सिक्किम प्रतिभा प्रतिष्ठान पाकिमद्वारा आयोजित 52 गोरेटो बिसौनी साहित्यिक कार्यक्रम सम्पन्न भयो। विधायक पामिन लेप्चाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बीबी सुब्बाले भन्नुभयो, गोरेटो बिसौनीले साहित्य, कला र संस्कृतिका प्रतिभाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ। यस अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन तथा नेपाली, लेप्चा र भुटिया सांस्कृतिक नृत्य प्रस्तुत गरे। कार्यक्रमको एक भागका रूपमा साहित्य, शिक्षा र खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने 11 सम्मान जनाइयो। साहित्य अकादेमी पुरस्कार विजेता युवा बरालले सम्मान प्रति कृतज्ञता व्यक्त गर्दै प्रतिष्ठानको उज्जवल भविष्यको कामना गर्नुभयो। प्रमुख अतिथि श्रीमती पामिन लेप्चाले साहित्यले समाजलाई सही दिशा दिनुका साथै भाषा, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो अनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो। समाचार पूरा भयो।
1: पोक्योङ ल्याङदेका धम क्यो बु संसा तन्चेन नङदुङ लबेल योङ एसआईआर सा साम्फ्रोन बु अफोर सडाम अफ्रोङ फोम अरित थोपेका अलङ तेत गुन्ला मात्न ग्यो छक्त रक थेपको क्योक तारवत हुन्थ्यो बुनिम ल्याङदे सा फुङ्गोतिका विधानसभा ल्याङका निम्बु टुङ्ठक्कु थेप साम ग्यो कत्सा कति कथाप तिका दम क्यो बु सङ नङका अलङ तेत टुङ्ठक फुङ्गो थेप फुङ्गो ग्यो कु सा न्य थेप फ्ली तिका सङ रेम दम अफ्रङ फम रिथो बु निम गुनलेन अग्याप तारवत छुजाचेन दम थ ल्याङका हुन्थो बु निम अभि ग्यो छक्कु ग्योक थेप फुङ्गो लेनला अग्याप फम रिथो बु निम ओलुम दोमत नु नामचिबुङ दमथो ल्याङ क ग्यो छक्कु क्योक थेप सम लेनला अग्याप नाथङ माचुङ क ग्यो छक तरक थेपकु क्योक लेनला अग्याप उन रिनोक दमथो ल्याङ क ग्यो छक तरक थेप तरक लेनला अग्याप फोम रित लेल थो बुनिम चुकेर पण्डाम क गोङ अलोङ सुङतेत ग्यो छक खाबङ सम फोम रित लेल थो बुनिम ल्याङदे थिमगेन थो स नङसिन क बुत र थो लत गेन बुन song nen li tung wing chandik lom nu form richet yokrem mat wam bunim un dom sem nong dung yokrem ta chot do ka pal set jukap sadep ka mat wam bunim are ka nam chi leng de ka sir jeng tho bu srong nim ka ke ngun thom bunim leng de pa wa ton thok kyok gyot torok sa sam thep ko kyok tika form ritm but ra tholet gen pun song nen li tung wing yok lom nu dom chob

0: ten inda tukpitsi nishu chash nishu chage sang tense in tang numeration form gotam gato tang mangan loyang tenduin singtam dikchu lamgi ngamso tang dakjin yogi phya thora inda tupe che dingi tupe chuche gele nishu chaji pe phiru chuche chukchi sang lamche she in yangna road closed yeshe in zongkha sungsi gi shuwa nangtar sikkim police ge khor chui yogi tenglo kagdam khoram nangbo in gotam di tilo khor chulo thapse jen lam upper samdong rale lakle nangna se shuwa phibo in mangan zongkha gi lachen na yepi thangu serto gempo na inda thupe chi ngana phiru chuche chukchi chikar log gi gyun yang na electrical short circuit gi phya mi simbo in gempo di chilo chiktu gu gya thukchu renga na zobo in thang mi di gi phya nepo bompu gyun ten thambo in phentok chen che gi gelram chen gi ngepo menlam tenpo thang jen zoche zu yang mepo tenbo in dile thakor gi khimni yang na mi di gi nepo in ken di gi phya chitso gi mimang chu semdu nang bo in thang thiza mi ka lo yang nepo ma ten bo in kholam keden thang junglam gi chokdi pelen po yang na union minister of state for road transport and highway shri ajay tamta gi denjong zikor gi thi na national highway 10 thang national highway 510 ki tenji pe yarge thang lesar gi khopel lo kerjip nang bo in zikor dina gejing zongkha gi Jongkak lo chenwe sose charji shipche nangjin Ayush Menka Krishi Vigyan Kendra Jal Jeevan Mission Pradhan Mantri Gram Sarak Yojana thang Pradhan Mantri Awas Yojana thang yang shipche nangbo in dile khongki mangda lachar chu rinok rongli lam NH10 rora thang rampu thang malli singtam lam chu thiche na myong go se shubo in shri tamta gi gato bypass lam yang kyajib nangjin lodi inda chungi sang myong go se shubo in thang khongi gyagar jungi denjong lo yarge zowe ten lo kelen pinbo in pakyong zongkha gi mide khang na tharing sikkim pratibha pratishthan pakyong chu ki 52 ngachu ngani pe goreto bisawne chamrik gi lerim charji namda nangbo in tikap dina pratisthan gi sijin bibi subba gi de sungba in goreto bisawne ki chamrik rikchal thang rikjung chui then lo sichok pe mixin then thadi phyadu in goda dina damindai loptu chu hongdi gi chukche chu khale ngengir phyajin nepali lepcha thangbutia rikjung ki shabda chu phyadu in Lerim di na mila chukchi lo chomrik sherik thang cherik na shedem nang di lekso yang na felicitate nang boin. Lungte khan gatole taninge nesul shuzo boin.
1: Yu Akashvani Gantok ho. Aba sunnu hune cha Gejing jilaka gatibidhi harumathi adharit jila samachar patra. गेजिङका जिल्लाधीश तेन्जिङ डिडेन्जोङपाले गत महिनाको 30 तारिकदेखि शुरू भएको विशेष गहन संशोधन अथवा एसआईआर 2026मा सहभागी हुन आम मानिसलाई अपील गर्नुभएको छ हाम्रा गेजिङ जिल्ला संवाददातासित कुरा गर्दै जिल्लापालले यसो भन्नुभयो
2: सिक्किम राज्यमा आगामी दिनहरूमा स्पेसियल इन्टेन्सिभ रिभिजन एसआईआर 2026 सञ्चालन गरिन्छ मतदाता नामावली एउटा रोलमा योग्य मतदाताहरूको समावेश तथा अयोग्य व्यक्तिहरूको नाम हटाउने उद्देश्य यो स्पेसियल इन्टेन्सिभ रिभिजन कार्यक्रम सञ्चालन गर्न थालेको हो साथै मृतक दोहोरो नाम दर्ता भएको तथा विदेशी नागरिकताको नाम हटाई मतदाता नामावली शुद्ध बनाउने कार्य पनि यस प्रक्रिया मार्फत गर्नेछ
1: यस जिल्लाका विभिन्न गाउँमा वन्यजन्तुले मकै बाली नष्ट गर्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन् पछिल्ला केही सातादेखि बाँदर दुम्सी जस्ता वन्यजन्तु गाउँ नजिकका खेत बारीमा पसेर पाक्न लागेको मकै बाली नष्ट गरिरहेको भन्दै किसानहरूले यसबाट आफूहरूलाई ठूलो आर्थिक नोक्सानी हुने बताएका छन् किसानहरूले वन्यजन्तुको नियन्त्रण तथा बाली संरक्षणका लागि सम्बन्धित निकायसँग आवश्यक सहयोगको माग गर्दै वन कार्यालयले प्रभावित क्षेत्रमा निगरानी बढाउने र किसानहरूलाई बाली संरक्षण सम्बन्धी आवश्यक सुझाव र सहयोग उपलब्ध गर्नुपर्ने माग गरेका छन् यस जिल्लाको 3 दिवसीय आधिकारिक भ्रमणमा 20 मईमा गेजिङ जिल्ला आइपुग्नुभएका राज्यपाल ओम प्रकाश माथुरले यहाँका ऐतिहासिक सम्पदा प्रगतिशील कृषि र पर्यावरणीय संरक्षणसँग सम्बन्धित विभिन्न

0: स्थलहरूको भ्रमण गर्नुभयो। भ्रमणको शुरूमा राज्यपाल सिक्किमको पहिलो राजधानी योक्सम पुग्नुभयो, जहाँ उहाँले राज्याभिषेक सिंहासनको अवलोकन गर्नुभयो। यहाँ 1642 छोग्याल फुन्सटोक नामग्याललाई सिक्किमका पहिलो छोग्यालका रूपमा स्थापित गरिएको थियो। ऐतिहासिक स्थलको भ्रमणपछि राज्यपालले योक्समको किवी फार्मको भ्रमण गर्नुभयो, जहाँ सिक्किमका प्रसिद्ध किवी पुरूष बुद्ध हाङ सुब्बाले राज्यपालसित भेट गर्नुभयो। श्री सुब्बाले राज्यपाललाई यस क्षेत्रमा उन्नत किवी खेतीको बारेमा अवगत गराउँदै यस खेतीबाट किसानहरूको जीविकोपार्जनमा हुने सकारात्मक प्रभाव र यसको औषधीय गुणबारे बताउनुभयो। राज्यपालले स्थानीय शिल्पकार र कारिगरहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दै बाँसबाट बनेका हस्तकला उत्पादहरू नजिकबाट अवलोकन गर्नुभयो। यसै क्रममा राज्यपाल श्री माथुरले भ्रमणको दोस्रो दिन क्योङसास्थित जिल्ला पञ्चायत भवनको सम्मेलन हलमा विभागीय प्रमुखहरू, जिल्ला पञ्चायत सदस्यहरू, ग्राम पञ्चायत सदस्यहरू र गेजिङ नगर पञ्चायतका सदस्यहरूसँग अन्तर्क्रिया गर्नुभयो। सो अवसरमा लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बा, जिल्ला अध्यक्ष डीएस लिम्बु, जिल्ला उपाध्यक्ष अनिता राई, जिल्लाधीश तेन्जिङ डी डेन्जोङपा, प्रहरी अधीक्षक छिरिङ शेर्पा लगायत अन्य सहभागी हुनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले सरकारी नीतिहरू र कल्याणकारी योजनाहरूको निम्न स्तरमा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अधिकारीहरू र पञ्चायत प्रतिनिधिहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सबै सरकारवालाहरूलाई समर्पण र इमानदारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो, ताकि सरकारी लाभहरू प्रत्येक योग्य नागरिकसम्म पुग्न सकुन्। 25 मईको दिन जिल्ला विकास समन्वय तथा अनुगमन समिति दिशाको बैठक गेजिङ जिल्ला पञ्चायत भवनको सम्मेलन कक्षमा सम्पन्न भयो। बैठकको अध्यक्षता लोकसभा सांसद एवं समितिका अध्यक्ष डाक्टर इन्द्रहाङ सुब्बाले गर्नुभयो। गेजिङ बर्मेका विधायक लोकनाथ शर्माको पनि उपस्थिति रहेको बैठकमा सबै विभागीय प्रमुखहरूले विभिन्न प्रमुख योजनाहरू र परियोजनाबारे पावर पोइन्ट प्रस्तुतिकरण दिए। सांसद डाक्टर सुब्बाले जिल्लाधीशद्वारा शुरू गरिएका नवीन पहल साथै जिल्लालाई विकासको नयाँ उचाइमा पुर्याउनमा गरिएका प्रयासहरूको प्रशंसा गर्नुभयो। उहाँले सबै विभागीय प्रमुखहरू, खण्ड विकास अधिकारीहरू लगायत अन्यसित ग्राम पञ्चायत र जिल्ला पञ्चायत सदस्यहरूसँग निकट समन्वय राखेर योजना र विकास परियोजनाहरू कार्यान्वयन गर्न प्रोत्साहित गर्नुभयो। 27 मईको दिन गेजिङ जिल्लामा जल आपूर्ति तथा सरसफाई मिशन समितिको जिल्ला स्तरीय बैठक सम्पन्न भयो। गेजिङ स्थित जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन कक्षमा सम्पन्न बैठकको अध्यक्षता गर्दै समितिका अध्यक्ष पनि रहनुभएका जिल्लाधीश तेन्जिङ डी डेन्जोङपाले प्रमुख चुनौतीहरूको सामना गर्न र चालू कार्यलाई समयमै पूरा गर्ने कुराको सुनिश्चित गर्न विभागहरू बीच प्रभावकारी समन्वयको महत्वमाथि जोड़ दिनुभयो। उहाँले सबै सरकारवालाहरू बीच समितिको उद्देश्य समन्वय, पारदर्शिता र जवाबदेहिताको सफल कार्यान्वयनका लागि आवश्यक 3 गुणबारे प्रकाश पार्नुभयो। नेपाली भाषा, साहित्य र सृजनाको सम्वर्धनमा निरन्तर सक्रिय रहँदै आएको पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङको एक महत्वपूर्ण सामूहिक सभा 1 जूनका दिन प्रकाशनको कार्यालयमा बस्यो। प्रकाशनकी अध्यक्ष रिकी लामु लेप्चाको अध्यक्षतामा बसेको सभाले साहित्यिक क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरूलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएका प्रतिष्ठित पुरस्कारहरूमध्ये यस वर्षको लालमान सञ्चरानी स्मृति पुरस्कार उपन्यास विधामा प्रदान गर्ने निर्णय गरेको छ। त्यसै गरी बीबी मुरिङला स्मृति पुरस्कार नियात्रा यात्रा संस्मरण विधाका उत्कृष्ट कृतिलाई प्रदान गरिने भएको छ। यसका लागि देश तथा विदेशका इच्छुक साहित्यकारहरूलाई आफ्ना प्रकाशित पुस्तकका 4-4 प्रति आगामी 30 जूनभित्र प्रकाशनको ठेगानामा पठाउन अनुरोध गरिएको छ। साहित्यका पुस्तक वर्ष 2023-24 र 25 सम्ममा प्रकाशित भएको हुनुपर्नेछ। प्रकाशनका लागि प्राप्त कृतिहरूमध्ये उत्कृष्ट कृतिलाई छनौट गरी नेपाली भाषा मान्यता दिवसको अवसरमा सम्मान प्रदान गरिनेछ। अहिले सुन्दै हुनुहुन्थ्यो गेजिङ जिल्लाका गतिविधिहरूमाथि आधारित जिल्ला समाचार पत्र। अब यसलाई लेप्चा भाषामा पनि सुन्नुहुनेछ।
1: নুমকুম লাবু ছম থপ লম জেং থোবু তিন নংদু আদং ইং এস আই আর খা কাতিপ তরক কাকা লিউ সং লিয়ং মু সংরেম গুন্দ্র মাত নং থোবু নিম আরে সা লম ইউ তিন কুম কলা বু থোবু নিম
2: সিকিম রাজ্যমা আগামী দিনহরুমা স্পেশাল ইন্টেন্সিভ রিভিশন এসআইআর 2026 সঞ্চালন গর্নেছ মতদাতা নামাবলী এটা রোলমা যোগ্য মতদাতাহরুকো সমাবেশ তথা অযোগ্য ব্যক্তিহরুকো নাম হটাউনে উদ্দেশ্য যো স্পেশাল ইন্টেন্সিভ রিভিশন কার্যক্রম সঞ্চালন গর্ন থালেকো হো সাথে মৃতক দোহরো নাম দর্তা ভয়েকো তথা বিদেশী নাগরিকতাকো নাম হটাই মতদাতা নামাবলী

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ एकै कलाकार गुलाम मलिक आवाजमा रहेको गीत गजल सुन्दै गर्नुहोस् आकाशवाणी।

0: से हर दाम।
1: श्रोताहरूले यतिन्जेल सुन्नुभयो गुलाम अलीको आवाजमा रहेको गजल। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता, अब प्रस्तुत छ सुर संसार कार्यक्रम। सुर संसार सितार वादन पण्डित कार्तिक कुमारद्वारा, राग श्याम कल्याण।

मीडियम एपको 213.67 मीटर तदनुसार 1404 किलोहर्जमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै एफएम कञ्चनजङ्घा 103 मेगाहर्ज जेनी मोबाइल एप न्यूज अन एआईआर मार्फत पनि हजुरहरूले हामीलाई सुनिरहनु भएको छ। समय यस बेला रात्रिको ठिक 10 बजिसकेको छ। अब प्रस्तुत छ विभिन्न कलाकारहरूको आवाजमा सजिएका हिन्दी फिल्मका गीतहरूको कार्यक्रम। तसर्थ सुनौ यो पहिलो गीत कलाकार किशोर कुमारको आवाजमा फिल्म अन्दाजबाट।

कार्यक्रमलाई बढाउँदै अघिल्लो गीत लिएका छौं कलाकार उदित नारायण अनि अलका यज्ञिकको आवाजमा रहेको यो गीत निम कसुरबाट।

हजुरहरुको रेडियो सेट अञ्छवानी अहिले सुन्दै हुनुहुन्छ। आकाशवाणी गान्तोक केन्द्रबाट विभिन्न कलाकारहरुको आवाजमा सजिएका हिन्दी फिल्मका गीतहरुको कार्यक्रम श्रोता कार्यक्रम अघि बढाउँदै अघिल्लो चरणमा हामी लिएर आएका छौं कलाकार मोहम्मद रफी अनि लता मंगेशकरका आवाजमा फिल्म इज्जतबाट।

हवस्त श्रोता, प्रस्तुत गीतको साथमा आजलाई हिन्दी फिल्मी संगीत कार्यक्रम यति नै। हामी आकाशवाणी गान्तोक केन्द्रबाट बोलिरहेका छौं। समय स्टुडियोको घड़ी अनुसार रात्रिको 10:30 भइसकेको छ। यसैको साथ आजको तेस्रो अधिवेशनमा समावेश सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुँदछ। भोलि बिहान प्रातकालीन अधिवेशन अन्तर्गत 6:30 विभिन्न कार्यक्रमहरूको साथमा उपस्थित हुनेछौ। आजलाई सम्पूर्ण आकाशवाणी गान्तोक परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि, जय हिन्द।